0: Parima Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढ़ी सामान्य रूपमा आउने प्राकृतिक बाढ़ी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ। समितिले भुटेकोशी बाढ़ीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ। ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छन्।
3: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यसक्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण, उद्धार र विपदपछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो।
2: गत भदौ 10 भुटेकोशी हुँदै त्रिचुरी नदीमा आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदुर नगरपालिका, बेलकोट, गढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका, किसपाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ।

0: भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन्। त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ।
1: कृष्णभीरमा सवारी साधनको चाप बढ़ेको छ। बिहिबारदेखि संचालनमा आएको कृष्णभीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ। मुगलिन नारायणघाट सड़क खण्डको 15 किलोमा हिजो बिहान लेदो सहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी संचालन भएको थियो। लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी नै सवारी साधन संचालनमा आएको थियो, तर धादिङको जबाङ खोला, कृष्णभीर र मौवा खोलाको बीचमा पहिरो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको बताइएको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसाहा पथ, काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। स्क्रिनमा
6: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
9: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98131-55553।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 3 गते शनिबार, सेप्टेम्बर 19 तारीक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको अष्टमी तिथि, संविधान दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिश, विज्ञता समावेशितामा जोड़। आज कागे अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
1: अपर त्रिशुली 1 को सुरुङबाट थप 7 शव फेला, माटोमुनि गाडिएका शव असोज भित्रै आफन्तलाई बुझाइने। बाढ़ीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त। दैनिक उपभोग्य वस्तु सँगै घिउ तेल तरकारी सबैभन्दा महँगो। सरकारी सेवा छोड्ने बढ़दै, 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
1: युक्रेनमा आक्रमण शुरू गरिएता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई। अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू। भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने। अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, फोहोरलाई मोहर बनाउने सरकारको योजना।
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग, संशोधन, प्रशोधन गरी कच्चा पदार्थ, ऊर्जा र प्रांगारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो। प्रस्तावित विधेयकले फोहोर संकलन, डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सार्वजनिक स्थानमा कुहिनी, नकुहिनी र जोखिम युक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ। स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था जोड़ छनौट गरी फोहोर संकलन, दुवानी प्रशोधन, पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन्। सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा, इन्धन, मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ। सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने, पुनः प्रयोग तथा पुनर्चक्रण प्रयोग गर्ने, उद्योगलाई कर छूट गर्ने अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। फोहोर बैंक, रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने, खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।
3: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाई त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो। यसअघि 6 मजदूरको शव फेला परेको थियो। मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोला स्थित अडिट 3 को सुरुङभित्र शव भेटिएका हुन्। उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने एकिङ विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ।
0: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका सब आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा पनि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका सब सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनीतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरिएको छ। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत। नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन। नम्बर 3 श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका। 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत। 5 श्री सरू जोशी जर्मनी। 6 श्री सुरेश कुमार कर्ण इजरायल। 7 श्री प्राप्ति शेरचन स्पेन। 8 श्री जिज्ञान कुमार थापा जापान। 9 डाक्टर पदमाछी राणा ओमान। 10 श्री चुरामणि खरेल मलेसिया। 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया। 12 डाक्टर मञ्चला झा श्रीलंका। 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राष्ट्र राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्र संघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
0: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2 खर्ब 15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचिति पनि 1.2% बढ़ेर 39 खर्ब 46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90 अर्ब 34 करोड़ रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याजदर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1 खर्ब 87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38 अर्ब 70 करोड़ रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ महँगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: व्यापारीले मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्न साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
6: पशु पक्षीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ, अथवा प्याथोजेन भन्छ हामी अंग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
0: सरकारी सेवा छोड्ने बढ्दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू, आज कागे अष्टमी पर्व मनाइदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एकस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अष्टधातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
0: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका दुई, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो। आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या, प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ, घिउ, तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका पाँच हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षकको अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्रपृष्ठमा पहिरोले लापीलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चोक गाउँपालिका पाँच लापीलाङमा केही वर्षदेखि वर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्रसंघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर 3 हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपैयाँ को ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तमतयार रहेको छ।
1: बाढ़ीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबाड़ी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरी संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
6: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैंसीहरू चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 हारारी 2829 हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ। 1600-1700 हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ अनि कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 1,30,000 हारारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते भने यस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटली डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो
0: दानाहरू
6: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ
0: ब्रोइलरको
6: लियर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनुपर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरेर मार्केट चाहिँ विभिन्न जातका पशुपन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्तो खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन हुन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी यो झाडा पखाला जन्य रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चर्चरे भ्यागुदे भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सर्ने लम्पी स्किन जसको 2022-23 हाम्रो ठूलो
0: महामारी
6: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: संसदमा प्रश्न मात्रै गर्दा सरकारले काम गर्न कठिनाइ भएको प्रधानमन्त्री शाहको धारणा, समाधानका उपाय सहित प्रस्तुत हुन सांसदहरूलाई आग्रह। महाधिवेशन अघि नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल, आफू पक्ष नेताले साथ छाडेपछि पूर्व सभापति देउवा दबावमा। बजार भाव निरन्तर उकालो लाग्दा सर्वसाधारण मारमा घिउ, तेल र तरकारी सबैभन्दा महँगो। भारतमा डिजिटल भुक्तानमा नयाँ नियम लागू, मासिक 1,00,000 भन्दा कम कारोबार गर्नेले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था। र एन्फा कार्यालयमा सीआईबीको छापा, केही कागजातहरू नियन्त्रणमा।
5: दैनिक रु 197मा रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार। अब विस्तारमा,
7: सरकारले भारत र चीन, अमेरिका सहित 13 देशका लागि राजदूत सिफारिश गरेको छ। परराष्ट्र मामिलाका जानकार, अधिकार कर्मी, सैन्य पृष्ठभूमि र विभिन्न क्षेत्रका विज्ञलाई राजदूत सिफारिशको निर्णय मन्त्री परिषदको बैठकले गरेको हो, जस अनुसार भारतका लागि निश्चल नाथ पाण्डे र चीनका लागि कल्याणराज शर्मालाई राजदूतमा सिफारिश गरिएको छ। त्यस्तै चिरञ्जङ थापालाई अमेरिकाका लागि राजदूत सिफारिश गरिएको छ। पूर्व प्रधान सेनापति गौरव शमशेर जवरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिश भएका छन्। त्यस्तै सरु जोशीलाई जर्मनी र मञ्चला झालाई श्रीलंका लागि राजदूतमा सिफारिश गरिएको छ। त्यस्तै जिज्ञान कुमार थापा जापानका लागि राजदूत सिफारिश भएका छन्। त्यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचनलाई सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। त्यस्तै पद्माक्षी राणालाई ओमान, चुडामणि खरेललाई मलेसिया, गिरी बहादुर सुनारलाई साउदी अरेबिया र संगम श्रेष्ठलाई दक्षिण कोरियाका लागि राजदूत सिफारिश गरिएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट प्रश्न मात्र उठ्दा यसलाई पुनः सुनौला। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट प्रश्न मात्रै उठ्दा र समाधानका उपाय नसुझाइँदा सरकारलाई गाह्रो भएको बताएका छन्। सत्तारूढ़ राजसभाबाट निर्वाचित 30 वर्ष मुनिका केही सांसदसँग हिजो छलफल गर्दै प्रधानमन्त्री शाहले युवा सांसदले समाधानको उपाय पनि अगाडि सार्नुपर्ने धारणा राखेका छन्। सांसदहरूले दिने अभ्यक्तिलाई आफूले गहन ढंगले नियालिरहेको जनाउँदै प्रधानमन्त्री शाहले संसदमा जेएनजी सांसद र 60 वर्ष उमेर काटेका सांसदको प्रस्तुतिबीच भिन्नता नभएको टिप्पणी गरेका छन्। छलफलमा सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्रीले युवा सांसदको प्रस्तुति फरक हुनुपर्ने बताएका थिए। राज्यसभाका एक सांसदले भने प्रधानमन्त्रीले सदनमा प्रश्न मात्र उठ्यो, युवा सांसदबाट समाधानको आइडिया आएन भन्नुभयो। प्रश्न मात्रैले गर्दा सरकारलाई गाह्रो भएको छ भन्ने उहाँको भनाइ थियो। ती सांसदका अनुसार सदनमा समाधानमुखी भएर जानुपर्ने धारणा प्रधानमन्त्री शाहको थियो। प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै ती सांसदले भने सदनमा आइडिया भन्दा पनि प्रश्न बढ़ी उठ्दो रहेछ। सदन भनेको प्रश्न गर्ने ठाउँ मात्र होइन, समाधान दिने र सुधार गर्ने ठाउँ पनि हो। प्रधानमन्त्री शाहले नेपालमा रोजगारीको अवसर सीमित भएको र राजनीति बाहेकका क्षेत्रमा राम्रो प्रगति हुन नसकेको बताउँदै सांसदहरूलाई ती क्षेत्रमा सुधारका लागि लाग्न समेत आग्रह गरेका थिए। छलफलमा सहभागी सांसद स्मृति सेन्चुरीका अनुसार युवा पुस्तालाई आईटी क्षेत्रमा लगाउन भूमिका खेल्नुपर्ने प्रधानमन्त्री शाहको भनाई थियो। युवा पुस्तालाई स्टार्टअपमा लाग्न युवा सांसदलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीले दिएका थिए। सांसद सुलभ खरेलले छलफलमा आफूहरूले जेएनजी आन्दोलनको माग बमोजिम निर्वाचन प्रणाली र राजनैतिक दल सम्बन्धी ऐनमा सुधारको माग गरिएको बताए। समाजमा देखा परेका समस्यालाई नीतिगत सुधार मार्फत समाधान दिनुपर्ने पनि आफूहरूले प्रधानमन्त्रीलाई भनेको खरेलको भनाइ छ। सांसद शिवशंकर यादवले युवा पुस्ताले गर्ने राजनीति फरक हुनुपर्ने आशय प्रधानमन्त्रीको अभिव्यक्तिमा पाइएको बताए। युवालाई खेल प्रविधि क्षेत्रमा जोड्नुपर्ने विषय राख्ने आफूले मध्य प्रदेशमा लागु औषधको कुलतमा लागेका युवालाई सही दिशामा डोर्याउन सरकारले भूमिका खेल्नुपर्ने धारणा राखेको समेत उनीहरूले बताएका छन्। सरकारले गर्ने नियुक्तिमा समावेशितालाई ध्यान नदिएको विषय पनि सांसदहरूले राखेका थिए। यादवले भने, मैले समावेशिताको कुरा पनि उठाए, मेरिटोक्रेसीका नाममा समावेशितामा कमी भएको महसुस भएको छ। जवाफमा प्रधानमन्त्रीले सरकारको नेतृत्वकर्तासँग शुरूआती चरणमा रहेकाले सिक्दै गएको समेत बताएका थिए। प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै रासोपाका सांसद यादवले भने, यो पहिलो सेमेस्टर हो भनेर लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्, सुधार गर्दै अगाडि बढाउनुपर्छ।
7: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
8: कान्तिपुर सविस्तार।
7: यही महिना हुने 15 महाधिवेशन अघि नेपाली कंग्रेसमा शक्ति सन्तुलन फेरिएको छ। आजबाट शुरू हुने ओडा अधिवेशनको केही दिन अघि पूर्व सभापति शेरबहादुर देउवा पक्षका झण्डै 3 दर्जन नेता गगन थापा नेतृत्वको संस्थापन पक्षमा समायोजन भएका छन्। नेता शेखर कोइराला तटस्थ बसेकाले कंग्रेसको एकता अझै अधूरो देखिएको छ भने छुट्टा छुट्टै महाधिवेशन भए पनि पार्टी विभाजनको जोखिम बढ़ने देखिएको छ। कान्तिपुर कर्मी कुलचन्द्र नेउपानेले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
9: सोमबार करिब 35 नेताले एकैसाथ कंग्रेस पूर्व सभापति देउबाको साथ छाडे। नेता श्याम घिमिरेका अनुसार सो संख्या 40 पुग्ने अनुमान छ। तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको नेतृत्वमा उनीहरूले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिमा जाने निर्णय गरे। साथ छाड्नेमा देउबा समूहमा रहेर प्रभावशाली भूमिका खेलेका नेता छन् बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानी, जीवन बहादुर साई, श्याम घिमिरे र मीन बहादुर विश्वकर्मा। यो क्षयको आकार 14 महाधिवेशनको नतिजासँग तुलना गर्दा अझ प्रष्ट देखिन्छ। त्यति बेला देउबाको प्यानलबाट उपसभापति पूर्ण बहादुर खड्का सहित 8 पदाधिकारी निर्वाचित भएका थिए। ती मध्ये अहिले उमाकान्त चौधरी मात्र देउबाको पक्षमा छन्। समानान्तर महाधिवेशनतर्फ लागेका देउबासँग अब 5 पूर्व पदाधिकारी र केही नेता मात्र बाँकी छन्। शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, एनपी साउद, मोहन बहादुर बस्नेत र दीपक कुइकेल अझै उनीसँग छन्। यो सहमतिको जग देउबा पक्षले आफै तयार पारेको मागमा छ। वैशाख 4 गते सर्वोच्च अदालतले थापा नेतृत्वको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउबा पक्ष प्रतिरक्षात्मक बनेको थियो। त्यसपछि उसले एकताका लागि 8 बुँदे माग तयार पार्यो, जसमा खड्का, देउबा र शेखर कोइराला तीनै पक्ष सहमत थिए। मुख्य माग विशेष महाधिवेशनपछि बाहिर परेका देउबा नेतृत्वको तत्कालीन कार्य समितिका 111 पदाधिकारी र सदस्यलाई समायोजन गर्नु थियो। थापा आफै खड्काको निवासमा पुगेर यस विषयमा छलफल गरे। उनले खड्काको 8 बुँदे र शेखर कोइरालाको 5 बुँदे प्रस्ताव सम्बोधन गर्न तयार रहेको बताए। मीन विश्वकर्माका अनुसार थापासँग 3 चरणसम्म बैठक भएपछि सहमति जुटेको हो। भदौ 28 गतेको केन्द्रीय कार्य सम्पादन समितिले तत्कालीन सबै पदाधिकारी र सदस्यलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णय गर्यो। नवीकरण गरेका तर अध्यावधिक नगरेका सदस्यलाई पनि महाधिवेशनमा सहभागी गराउने सहमति भयो। थापाको भनाईमा यी सबै प्रस्ताव 100% स्वीकार गरिएका थिए। विडम्बना यही छ, आफैले अघि सारेका माग सम्बोधन हुँदा पनि देउबा पक्ष एकतातर्फ आएन र समानान्तर महाधिवेशनको तयारीमा जुट्यो। यही बिन्दुमा उनका धेरै विश्वास पात्रले साथ छाडे। नेताहरूका अनुसार देउबालाई विश्वास पात्रले छाड्नुको पछिल्लो प्रमुख कारण खड्काको असन्तुष्टि हो। खड्काले पार्टी विभाजनको बाटोमा जान अस्वीकार गरेपछि देउबाका धेरै विश्वास पात्र उनीसँग जोडिए। अन्तत तिनै नेता थापा नेतृत्वको कार्य समितिमा समायोजन भए। देउबाले फागुन 21 गतेको निर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नै हस्ताक्षर पठाएपछि कार्यवाहक सभापति खड्का असन्तुष्ट भएका थिए। देउबा पक्षको कोर समूहले पनि उनलाई पूर्ण विश्वास गरेको थिएन, किनकि उनलाई गगन थापा र विश्व प्रकाश शर्मा नजिक भएको आशंका गरिन्थ्यो। त्यसपछि साउन 29 देखि 31 गतेको राष्ट्रिय भेलाले दरार अझ गहिरो बनायो। खड्का पार्टी विभाजनको नेतृत्व नगर्ने शर्तमा भेलाको संयोजक बन्न चाहन्थे, तर उनको सहमति बिनै साउन 13 गते शशांक कोइरालालाई संयोजक बनाइयो। भेलालाई सम्मेलनमा परिणत गरेर विभाजनको रेखा कोर्न खोजिएको निष्कर्ष पुगेपछि उनी बन्द सत्रमा सहभागी भएनन्। बिहिबारको निर्णयपछि पनि खड्काले एकताको प्रश्न छोडेका छैनन्। उनले सामाजिक सञ्जाल मार्फत थापालाई असोज 3 गतेदेखिको महाधिवेशन कार्यतालिका केही समय सार्न र देउबा सहित अग्रज नेतासँग तत्काल संवाद थाल्न आग्रह गरे। उनले दुईवटा अलग महाधिवेशन भए कंग्रेसको विभाजन कसैले रोक्न नसक्ने चेतावनी दिए। उनका अनुसार त्यसले देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको जोखिम समेत बढ़ाउँछ। आफ्नो विश्लेषण गलत साबित भए सबैभन्दा खुशी आफै हुने पनि उनले लेखेका छन्। बिहिबार समायोजित नेतासहित बसेको केन्द्रीय कार्य समिति बैठकलाई थापाले अन्तिम भएको बताए। असोज 3 मा महाधिवेशन शुरू भएपछि वर्तमान कार्य समिति स्वत काम चलाउमा परिणत हुन्छ। त्यही बैठकबाट उनले महाधिवेशन शुरू भएपछि वर्तमान कार्य समिति स्वत काम चलाउमा परिणत हुन्छ त्यही बैठकबाट उनले देउबालाई महाधिवेशनमा सहभागी भएर उद्घाटन गर्न आग्रह गरे। उनले असोज 16 गतेको बिहानसम्म देउबालाई ल्याउन कोशिश गर्ने बताए। पूर्व सभापतिले उद्घाटन गर्नु पार्टीका लागि सम्मानको विषय हुने पनि उनको भनाइ थियो। थापाले सहमतिलाई कसैको हार जितका रूपमा नहेर्न आग्रह गरे। सबै पक्षले केही न केही लचकता दिखाए र आफूले पनि केही विषयमा पुरानो अडान छाडे। नेताहरूलाई एक अर्काप्रति हल्का टिप्पणी बन्द गर्न पनि उनले आग्रह गरे र त्यस्तो व्यवहारलाई कंग्रेसको क्यारेक्टर नभएको बताए। यसअघि मंगलबार थापाले छुट्टै अपील जारी गरेका थिए। त्यसमा उनले तत्कालीन पदाधिकारी र सदस्यको पद सुरक्षित रहेको बताउँदै अलमलमा नपरी असोज 3 र 4 को वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए। यो अपील देउबाको बहिष्कार अपीलको जवाफ थियो। देउबाले विशेष महाधिवेशन र त्यसबाट बनेको कार्य समिति अवैधानिक भन्दै सहभागी नहुन अपील गरेका थिए। यति ठूलो पुनर्गठनपछि पनि कंग्रेस पूर्ण रूपमा एक भइसकेको छैन। देउबा पक्षका नेता दीपक कुइकेलले एकताको सम्भावना रहेको बताए। उनले आफूहरू असोज 15 गतेबाट हुने महाधिवेशनको तयारीमा रहेको र कंग्रेस नै कमजोर भएका बेला कुन समूह बलियो भनेर छुट्याउनुको अर्थ नभएको बताए। अदालती बाटो पूर्ण रूपमा बन्द भएको छैन। सर्वोच्चले साउन 21 गते वैशाख 4 गतेको फैसला पुनरावलोकनको अनुमति दिएको छ, तर पहिलेको फैसला बदर गरेको छैन। देउबा यसलाई आधा जित भन्छन्। महाधिवेशन रोक्न दायर रिटमा भने अन्तरिम आदेश आएन। शेखर कोइरालाले कुनै महाधिवेशनमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेका छन्, तर उनको समूहभित्रै दबाव बढ्दो छ। धनराज गुरूङ, दीपक गिरी, कृष्णचन्द्र नेपाली लगायत सानेपातिर लागेका छन्। मिनेन्द्र रिजालले आफू पहिलेदेखि नै महाधिवेशन प्रक्रियामा सहभागी भइसकेको बताए। संस्थापनभित्रै पनि यसलाई अन्तिम बिन्दु नमान्न आवाज उठेको छ। नेता अर्जुन नरसिंह केसीले थापालाई अहिलेको सहमतिमै सन्तुष्ट नहुन आग्रह गरे। उनका अनुसार देउबा, उनका समर्थक र शेखर कोइरालालाई पनि सहमतिमा ल्याउनुपर्छ। त्यस्तै कंग्रेस नेता मीन विश्वकर्माले एउटा विकल्प अझै बाँकी रहेको बताए। उनका अनुसार देउबा प्रमुख अतिथि बनेर उद्घाटन गर्ने र शेखर कोइराला तथा खड्का वरिष्ठ नेताका रूपमा बस्ने।
10: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग भारत भ्रमणमा रहेका अर्थमन्त्री सुरेन वागे र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। दिल्लीमा हिजो भएको भेटमा दुई देशबीचको दिगो सम्बन्धका आधारमा द्विपक्षीय सहकार्य उन्नयन र समुन्नतिको पहल लगायत विषयमा छलफल भएको अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। दिल्ली स्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री वागले रसुवामा हालै गएको बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए। भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा विशेष गरी लगानी ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायहरूमाथि छलफल भएको थियो। यस्तै मन्त्री वागले बाढ़ीपछिको पुननिर्माण व्यापार लगानी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा जोड़ दिँदै नेपाल भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्। मन्त्री वागले बदलिदो समयानुकूल नेपाल भारत बीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई थप सान्दर्भिक बनाउन भौतिक डिजिटल र ऊर्जा सञ्जाल विस्तार गर्नुपर्ने बताएका छन्। नयाँ दिल्ली स्थित इण्डिया इन्टरनेशनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेज छलफलमा वागले द्विपक्षीय व्यापार सन्धिको पुनरावलोकन भारतीय लगानी प्रवर्धन विकास वित्तका स्रोतमा विविधीकरण र सुशासन सुदृढीकरणमा नेपाल सरकारको धारणा राखेका थिए।
1: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयहरूको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले बिहिबार संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्दै दरबन्दी कटौतीको निर्णय गरेको हो। मन्त्री परिषदले प्रदेशका 8 मन्त्रालय र कार्यालयहरूको ओएनएम स्वीकृत गरेको हो। स्वीकृत दरबन्दीका आधारमा दरबन्दी कटौती गर्ने निर्णय मन्त्री परिषदले गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिए। उनका अनुसार प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत कुल कार्यालयको संख्या 180 कायम गरिएको छ। यसअघि कर्मचारी दरबन्दी 4,814 रहेकोमा त्यसलाई घटाएर 4,680 कायम गरिएको छ। प्रदेशका समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा सदस्य सचिव र कार्यालय सहयोगी सहित 24 जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको समेत केसीले जानकारी दिए। सो दरबन्दी सम्बन्धित कार्य सकेपछि स्वत खारेज हुने उनको भनाइ छ। खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गत विभिन्न सरसफाई डिभिजनमा रिक्त रहेका खापा सीएम सहायक पम्प अपरेटर हलुका सवारी चालक कार्यालय सहयोगी महिला कार्यकर्ता तथा सिभिल सेनेटरी लगायत पदहरूमा 90 जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ। विगतदेखि नै अस्थायी रूपमा कार्यरत रहँदै आएका कर्मचारीहरूको व्यवस्थापनका लागि सो निर्णय लिइएको मन्त्री केसीले बताए।
0: नेपाल चीन बीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले केही समय अघि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेपछि सीमा क्षेत्र सुनसान बनेको छ। पटक पटकको प्राकृतिक विपद महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीयमा यसपटक पनि अनिश्चितता बढ़ेको छ। रसुवाको टिमोरे हुँदै भोटेको सीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याउनु अघि नेपालले चीनसँग तातोपानी टिमोरे र कोरला नाकाबाट व्यापार गर्दै आएको थियो। पछिल्लो बाढ़ीले टिमोरे बजारसहित भन्सार अध्यागमन प्रहरी लगायत सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि उत्तरी नाकाको व्यापार थप असर परेको छ। भौगोलिक रूपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चिनिया व्यवहार भने अपेक्षा अनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायीको गुनासो छ। विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसाय र सीमावासीले असहजता भोग्दै आएको भोटेकोशी गाउँपालिका दुईका अध्यक्ष कुमार श्रेष्ठले बताए। यसअघि मितेरी पुलको बीचमा राखिएको चिनिया सुरक्षा तथा जाँच गेट अघि हाल सीमा क्षेत्रमा निर्माण भइरहेका संरचनासम्मका विषयमा पनि स्थानीयले प्रश्न उठाउँदै आएका छन्। श्रेष्ठले भने चाहे विगतमा होस् या हालको विपत्तिमा तातोपानी नाका सधैँ बन्द हुने गरेको छ। भूकम्प भटेकोशी बाढ़ी या कोरोना जतिखेर पनि आपत विपत्मा चीनले अनेक वाहना बनाएर बन्द गरेको उदाहरण देखिन्छ। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेपछि चीनले अघिल्लो आइतबारदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको जनाएको थियो। भन्सार बन्द रहे पनि पर्यटक आवाजावतका लागि नाका खुला रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेले जानकारी दिए। तातोपानी नाका गत साउनको शुरूदेखि करिब तीन सातासम्म पूर्ण रूपमा बन्द थियो। लगातारको पहिरोले अरनीको राजमार्ग अवरूद्ध बनेपछि चीनसँगको सीमा पार व्यापार ठप्प बनेको थियो। नाका कहिले खुल्छ भन्ने अन्यलबीच साउन तेस्रो साताबाट सीमित रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो। करिब 10 दिनपछि रसुवामा 10 भदौमा आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको हो।
1: संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। संविधान घोषणा भएको दिन असोज 3 गते वर्षेनी संविधान दिवस मनाउँदै आइएको छ। 2072 साल असोज 3 गते संविधान सभा मार्फत घोषणा भएको संविधानले 11 वर्ष पूरा गरेको छ। दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मंच टुडिखलमा दिवसको मूल कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिका रूपमा दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि नेपालको संविधान 2072 जारी गरेको थियो। बलिदानी र संघर्षबाट जनताले आफै बनाएको संविधानले 11 वर्ष पूरा नगर्दै यसका कतिपय प्रावधानमा नागरिकले असन्तुष्टि जनाउँदै आएका छन्।
0: रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उनले बताए। विदेशी विज्ञको निरन्तर सहयोग रहेमा एक महिनापछि संकलन भएका नमूनाको परीक्षण सकेर डीएनए मिलान शुरू हुने उनले बताए। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत चीन कोरिया सिंगापुर जापान र अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि नमूना संकलनको काम गरिरहेका छन्। सपरीक्षण लगायतका काममा पनि सहयोग उनीहरूले गरिरहेका छन्। भटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमल्टा र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला समकक्ष काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाव 1.68% थियो। कार्तिक 2082 यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गत कार्तिकबाटै बढ़न लागेको बजार मूल्यलाई पश्चिम एशियाको द्वन्द, त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमीसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धिमा टेवा पुगेको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ़न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। यो साउनसम्मको मात्र तथ्याङ्क हो। 10 भदौमा भोटेकोशी बाढ़ीले जनधनमा ठूलो क्षति गरेको छ भने सड़क तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना भएको छ। यसको असर आउँदो दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाउ उपभोक्ता मूल्य वृद्धिदर गत साउनमा 4.28% बढ़ेको देखाएको हो। गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति मूल्य वृद्धिदर 5.96% छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% छ भने गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि 5.52% रहेको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि 2.28% ऋणात्मक र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि 3.95% थियो। साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80% बढ़ेको छ। गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायातको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क 13.17%, मदिराजन्य पेय पदार्थको 7.20%, कपड़ा तथा

0: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस यूपीआई मार्फत कारोबार गर्दा अक्टोबर 15 देखि नयाँ मर्चेन्ट डिस्काउन्ट रेट एमडीआर लागू हुने भएको छ। यूपीआई भारतमा सर्वाधिक प्रयोग हुने डिजिटल भुक्तानी प्रणाली हो। भारतको केन्द्रीय बैंक र इण्डियन बैंक एसोसिएशनको पहलमा नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया एपीसीआईले विकास गरेको यस प्रणालीले भारतका संयौं बैंक र विभिन्न भुक्तानी एपहरूलाई आपसमा जोडेर सेकेण्ड भरमै पैसा ट्रान्सफर गर्न मिल्ने साझा इको सिस्टम तयार पारेको छ। गएको अगस्तमा यस प्लेटफर्म मार्फत 29.38 ट्रिलियन भारू बराबरको कारोबार भएको थियो। सरकारको घोषणासँगै कतिपयले प्रत्येक अनलाइन कारोबार गर्दा पैसा काटिने हो कि भन्ने शंका व्यक्त गरेका छन्। तर नयाँ फ्रेमवर्क अनुसार सामान्य उपभोक्ताले यूपीआई मार्फत रकम भुक्तानी गर्दा प्रत्यक्ष रूपमा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलाग्ने सरकारले स्पष्ट पारेको छ। सरकारले भुक्तानी प्रणालीको बलियो र सुरक्षित इको सिस्टम तयार गर्नका लागि धेरै कारोबार गर्ने व्यवसायबाट थोरै रकम उठाउन लागि जनाएको छ। संशोधित व्यवस्था अनुसार भारू 2000 भन्दा माथिका यूपीआई पर्सन टू मर्चेन्ट अर्थात पीटूएम कारोबारमा 0.4% एमडीआर शुल्क लाग्नेछ। यो शुल्क व्यापारीका तर्फबाट सम्बन्धित बैंकलाई तिराइन्छ, तर साना व्यापारीलाई यसमा छूट दिने प्रयास गरिएको छ। किनभने मासिक 1,00,000 भन्दा कम कारोबार गर्नेले एमडीआर शुल्क तिर्नु पर्दैन। ठूला रकमका कारोबारमा अधिकतम सीमा समेत तोकिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल समाचार। ललितपुरको सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कार्यालयमा सीआईबीको टोलीले छापा मारेको छ। सीआईबी प्रमुख उमा प्रसाद चतुर्वेदीले सीआईबीको टोलीले त्यहाँ पुगेर केही कागजातहरू उठाएर ल्याएको जानकारी दिए। चतुर्वेदीका अनुसार एन्फामाथि अनुसन्धान चलिरहेकाले त्यसबारे बुझ्न कार्यालयमा गएर केही कागजात ल्याइएको हो। अनुसन्धानका क्रममा केही व्यक्तिसँग सोधपूछ पनि गरिएको उनको भनाइ छ। सीआईबीका प्रवक्ता अनुपम शमशेर जवराले आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र सीआईबीले अनुसन्धान गरिरहेको बताए। पत्रकार सम्मेलनमा एन्फा महासचिव किरण राईले एन्फा यति बेला फुटबलमा रहेको समस्या समाधानका लागि के गर्ने र के नगर्ने भनेर अनिलग्रस्त भएको बताएका थिए। सो क्रममा एन्फाले समस्या समाधानका लागि नेपाल सरकारले स्पष्ट निर्देशन दिनुपर्ने।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155।
5: More style, more design. Total Tailors.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803-96-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेव संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029-590-667 र 9842-22-667।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 029-140-084 र 9804-45-827।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860946000
13: र 9819327375।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825201580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला।
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 9843347262,
16: 9101555580
12: र वाट्सएप नम्बर 9852028646।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीमकदाइली।
3: सम्पर्क 0294400084 र 98040485827।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: पोखरो वेटर आवश्यकता सम्बन्धी सूचना: तुमलिङ टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना पोखरो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङ टार एयरपोर्ट गेट।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
10: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
5: र 0 29 5 90 155।
6: More style, more design. Total Tailors.
7: Hey, nae, master ni nani. अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
8: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 0 29 5 62 061,
9: 0 29 5 70 315
8: र 98 5 20 60 177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सङ्ख्या सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन निशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
18: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
20: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
2: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि

0: औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र व्हाट्सएप नम्बर 9552286646।
2: खादबारी नगरपालिकाको अनुरोध।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: মা কশ্চিৎ দুঃখ ভাগ ভবে।
1: शुभप्रभात। कार्यक्रम ज्योतिष दर्पण को प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर लिएर तपाई फोन गर्ने प्रयास गर्दै गर्न सक्नुहुनेछ। म कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल आज असोज 3 गते हो। आज विशेष गरेर शनिबार तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 19 तारीक नेपाल सम्मत 1146 यहाँ लाथवा रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष परम पवित्र पावन दिन सूर्योदयमा आज अष्टमी तिथि 21 घड़ी 6 बला दिनको 2:17 मूल नक्षत्र 49:55 पला 25:49 आयुष्मान युग 25:09 पला बाल अपकरण 53:42 पला आज आनन्द युगमा गद युग रहेको छ। आजको दिन मानेको समय 30:19 पला बिहान सूर्योदय 5:51 जाँदा भयो। सन्ध सूर्यास्त 6:02 रहनेछ। आज विशेष गरी आज 19 तारीकको दिनलाई अष्टमी व्रत भनिन्छ। आज संविधान दिवस, आज गोरखाली पूजा, काया अष्टमी, कागेश्वरमा मेला लाग्ने आजको परम्परा रहेको छ भने विशेष गरी ललितपुरमा दशमहाविद्या पूजा पनि गरिन्छ। आज राधारानीको जन्मोत्सव, ब्रजवासीहरू खुशी भएका दिन र श्रीकृष्णका परम अर्धाङ्गिनी परम आत्मा नै आजको प्रादुर्भाव भएको दिन राधाष्टमी भन्ने बेला राधाको पूजा गरिन्छ। आज राधा राधा राधा कृष्ण राधा भन्ने मन्त्र असाध्य जप्नुहोला। केही आएन भने राधे राधे राधे राधे राधे राधे राधे जप, जति धेरै जप गर्नुभयो राधा रानीको कृपा मिल्छ। राधा रानीको धेरै कुरामा चाहिँ तपाईँलाई साथ मिल्छ। आज त्यस अनुसार राधा उत्सव हो, राधाजीको जन्मोत्सव हो, आज संविधान दिवस पनि हो। विभिन्न ठाउँमा आज झण्डा फरफराएर संविधानको संरक्षण गर्ने दिन आज। सबै सबैलाई सबै कर्महरूको लागि शुभकामना। अब कार्यक्रममा ग्रह गोचर। सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा धनु राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईंलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु। यतिखेर अब राशिफल कसरी व्यतीत हुन्छ तपाईँको आजको दिनलाई प्रस्तुत गर्छु। दिन सुखद छन्, भाग्य चम्किन्छ है। महत्वपूर्ण कुराको निर्णय लिँदा काममा सकारात्मकता प्राप्ति रहनेछ। उन्नति राम्रो छ। तपाईँको लागि व्यावहारिक रूपमा अलिकति केही कठिनाई भने हुन सक्छ, तर घुमफिरमा मिष्टान्न भजनको अवसर प्राप्त रहने योग छ। नयाँ वस्तुहरूको खरिद बिक्रीको लागि दिन शुभ छ। यात्रा सुखद बन्न सक्ला। कृषि र पशु चौपायबाट अलिकति घाटा बेहोर्नुपर्छ। व्यापारिक काममा तपाईँको लागि अग्रसर हुनु राम्रो छ। आध्यात्मिक चिन्तन वृद्धि रहनेछ भने नयाँ प्रेमका प्रस्तावहरू आउन सक्छन्। खेलकुदका क्षेत्रमा निकै रमाइलो रहनेछ। पठन पाठन शुभ रहनेछ। अध्ययन अध्यापनमा रुचि वृद्धि रहनुको साथसाथमा साङ्गीतिक र गायन क्षेत्रमा राम्रो अवसर जुट्ने योग छ। मन प्रसन्न रहे तापनि आजको दिनमा पारिवारिक किचलो भने वृद्धि नै रहनेछ। मन अशान्त रहन सक्छ। चोटपटको भय रहने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
1: आजको दिनमा पराक्रमिक योग रहेको छ। अधुरा कामहरू पूरा हुन सक्छन्। आर्थिक क्षेत्रमा प्रसन्नता हुने योग छ। लामो दीर्घ यात्रामा सहज हुनेछ। आफ्नो गोप्य कुरालाई भने सुरक्षित राख्नु राम्रो हुन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा तपाईँको लागि राम्रो हुने खालको अवसरहरू जुट्ने योग छ। परम्परागत रूपमा तपाईँको लागि धेरै कुरामा सहज हुने योगहरू छन्। मान सम्मानमा पनि वृद्धि रहन्छ। आजको दिन आँटेका ताकेका कामबाट सफलता प्राप्तिको लागि दिन शुभ राशिमा संकेत छ। नयाँ कामको शुरूआत सँगसँगै आत्मीयताहरू वृद्धि रहनेछ। आँटेका ताकेका कामबाट सफलता मिल्ने योग राशिमा संकेत छ। मन प्रसन्न रहनेछ। तर पनि आजको दिनमा भने पैसाको लागि अलिकति मनमुटाव वृद्धि रहन सक्छ। आफन्तहरू पनि टाढिन सक्ने योग छ। पुराना कारोबारहरू दोहोरिँदा मनमा अशान्त रहनेछ। पारिवारिक रमझममा दिन व्यतीत हुनुका साथ साथमा उन्नति र प्रगति राम्रो रहन सक्ने युग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत छ। कृषि र पशु चौपायबाट मनकै धनार्जन हुनुका साथमा जागिरमा पदवृद्धिको सम्भावना छ। नयाँ ठाउँको भ्रमण गर्ने सौभाग्य आजको दिनमा मिल्न सक्नेछ।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणमा राशिफलपछि तपाईँलाई पुनः स्वागत छ। आज महत्वपूर्ण कुराहरूलाई दर्शाउने प्रयत्न गर्छु। आज विशेष गरी राधा अष्टमी, राधाको पिताजीको नाम वृषभानु। आज वर्षनामा वृषभ भानुको पुत्री भएर जन्मिएको दिन राधा अष्टमीको त सबैलाई थाहा छँदैछ। त्यसमा पनि आज विशेष गरी राधाष्टमी भन्ने बित्तिकै आज अष्टमी व्रत पनि हो। यसलाई पञ्चाङ्गमा आज एउटा काय अष्टमी लेखेको छ, भनेको काय अष्टमी एउटा कागेश्वर मेला लेखेको छ। दुईटा कुरा छ, अथवा भनौँ कागे अष्टमी, एउटा काय अष्टमी र अर्को कागे अष्टमी बुझ्न जरुरी छ। हामी यस्ता कुरामा सबै कुरा कोर्समा पढाउँदैन। जस्तै हामीले पढ्दा हामीले जुन 11, 12, 13, 14 जुन उत्तर मध्यमा पूर्व मध्यमा शास्त्री आचार्य भनिन्छ, यी सबै कुराहरूमा यी काय कागेश्वरको होइन यी चाहिँ राधाष्टमीको बारेमा कोर्समा पढाउँदैन। हामीले यसलाई रिसर्च गर्ने हो। हामीले यसलाई कुन शास्त्रमा कसरी लेखेको छ भनेर वर्णन गरेर हामीले गुरुहरूसँग सल्लाह गर्ने हो, छलफल गर्ने हो। विशेष गरी के छ भने एउटा कागे अष्टमी र एउटा काय अष्टमी। के हो त कागे अष्टमी? कागको अष्टमी अथवा यमराजबाट दोष भएको बेलालाई आजबाट गरिने शुद्ध कर्मलाई नै कागे अष्टमी भनिन्छ। अथवा छोटै शब्दमा कागले छुएको व्यक्तिलाई अशुद्ध मानिन्छ, किनकि काग यमराजको दूत भनेर शास्त्रमा उद्घोष गरेको छ। त्यसलाई शरीरशुद्धि गर्न आज गंगामा गएर स्नान गर्नुलाई कागे अष्टमी। अर्को काय अष्टमी, मनभित्र भएका अथवा शरीरभित्र भएका आत्मारूपी मनलाई पनि, आत्मारूपी प्राणलाई पनि, आत्मारूपी भगवानलाई पनि शुद्ध गर्न राधाको नाम जप्ने र गंगामा गएर स्नान गर्ने दिनलाई भित्र पनि शुद्ध र बाहिर पनि शुद्ध हुने भएकाले कागे भनेको बाहिर छुएको, स्पर्श गरेको, कागले छुएको दोषलाई निवारण गर्ने, काय भनेको शरीरभित्रको आत्मालाई शुद्धि गर्ने पवित्र दिन भएकाले काय अष्टमी भन्ने गरिन्छ। हो, यो दुवै दिन एकै दिन हो। यो पर्छ भदौको शुक्ल पक्षको अष्टमी तिथि हो। विशेष गरी स्कन्द पुराणमा हिमवत खण्डमा लेखेको छ, जुन स्कन्द पुराणको हिमवत खण्ड भनेको नेपालको मुख्य शास्त्र मानेर पनि हुन्छ, भनेको नेपालका तपाईँ हाम्रो ओल्लो घर पल्लो घर भएका डाँडा काँडाको बारेमा वर्णन गरेको छ, जुन तीर्थहरूको बारेमा वर्णन गरेको छ। नेपाल महात्म्यको 12 अध्यायमा नेपालस्य उत्तरे भागे कागेशम लिङ्गमोत्तमम् षट्षष्ठी लिङ्ग मध्यस्थम सर्वकाम फल प्रदान। यसलाई के छ भने, यसलाई के पनि भनिन्छ भने नि, आज विशेष गरेर काग भनेको कागले चाहिँ महादेवलाई चाहिँ सम्बन्धलाई जोडेको छ। नेपालको उत्तरी भागमा कागेशम लिङ्गम उत्तमम, कागेश्वर नाम गरेको शिवलिङ्ग छ। हो, 64 लिङ्ग मध्येको सबैभन्दा उत्कृष्ट लिङ्ग कागेश्वर लिङ्ग हो। यो नेपालमा पर्दछ, नेपालको उत्तरी भागमा पर्दछ। अर्को श्लोक छ, भाद्रे मासे सिते पक्षे अष्टम्यम काग पूजनम कृत्वा कागेश्वरम दृष्ट्वा काग दोषै प्रमुच्यते। भदौको शुक्ल पक्षको अष्टमीमा कागको दर्शन र कागको पूजा गर्नु, कहिलेकाहीँ कागले छुयो भने विशेष गरी के हुन्छ त्यसलाई दोष हुन्छ, त्यो दोष मुक्त हुन्छ भन्ने परम्परा छ। कहिलेकाहीँ कागले बिस्ट्याउनु, कागले छुनु अशुभ भन्छौ नि हामी, त्यसलाई आजको दिनमा शुद्ध गर्ने दिन हो। भविष्य पुराणमा के लेखेको छ भने, भाद्रे शुक्लाष्टमी यातु कायाष्टमी ती प्रकृतिताः तस्याम स्नात्वा च पित्वा च कायशुद्धिर् भवेत् ध्रुवम्। आहा, सबैभन्दा शुद्ध व्रत शरीरको बाहिरी र भित्री अङ्गहरू शुद्ध गर्ने दिन चाहिँ यो भदौको शुक्ल पक्षको अष्टमीको दिनमा गंगा स्नान गर्यो भने पूर्ण प्रतिफल मिल्छ भने हामी पनि बिहानै 5:30 बजेमा देवघाट पुगेका थियौँ, पानी पानीमा है। देवघाटको मन्दिरहरूको फोटो हालेको छु फेसबुकमा, हेर्नुहोला, राधे राधे, होइन। काया शुद्ध्यन्ति यस्यां तु सा कायाष्टमी प्रकृतिता आरोग्यम लवते जन्तुर दीर्घायुष्यम च विन्दति। जुन अष्टमीलाई कायाष्टमी अथवा काग्य अष्टमी भनिन्छ, त्यो व्रत गर्यो भने आयु पनि वृद्धि हुन्छ अरे। है किन भन्दा आयु वृद्धि यस मानेमा हुन्छ, मत्स्य पुराणले के भन्छ भने कालो कागलाई चाहिँ यमराजको दूत भन्छ, कागः कृष्णौ, कृष्णौ भनेको काल हो, कागः यमस्यैव दूतो वै परिकृतितः तस्य स्पर्शे भवति दोषो गंगायाम स्नातः शुचिः। कागले छोयो भने छिट्टै मृत्यु हुन्छ पनि भन्छन्, कहिलेकाहीँ काग घरमा आयो भने एकदम कोही मान्छे मरेको संकेत पनि हुन्छ, धेरै कुरा हुन्छ, काग राम्रो होइन, यसरी बुझौँ है। अब निर्णय सिन्धु धर्म सिन्धु धर्मसारहरूमा के लेखा छ भने, भाद्रम शुक्लाष्टम्याम तु कागेश्वरी व्रतमा चरेत नूतनम सस्यम समर्पयवम मकै पूजा विधीयते। ल हेर्नुहोस्, हामी पहिले पहिले गाउँ घरतिर मकै पाकेपछि खोलामा गएर अथवा कुवामा लगाएर मकै चढाउने थियो नि, त कागलाई चढाउने दिन आज हो। आजको दिन कागलाई मकै चढायो भने सुँगाले कागले मकै खाँदैन भन्ने परम्परा पनि छ हो। नयाँ मकै हरियो बोट सहितको मकै हो, अझ जरा सहितको लगाएर पानीमा राखिदिने पनि परम्परा छ होइन। अनि कागेन स्थापितम लिङ्गम कागेशम परमम शिवम दर्शनात् स्पर्शनात् तस्यम यमलोकम भयम हरेत। यमराजको लोकमा जानु पर्दैन, जो व्यक्तिले मेरो लिङ्गको स्पर्श गर्छ, तर कुन लिङ्ग, कागेश्वर नाम गरेको लिङ्गलाई स्पर्श गर्छ भने। कहाँ लेखा छ, कोटी रुद्र संहिता शिव पुराणको कोटी रुद्र संहितामा लेखेको छ, कागेन स्थापितम लिङ्गम कागेशम परमम शिवम, कागद्वारा स्थापित गरिएको शिवलिङ्गमा जसले दर्शन मात्रै गर्छ त्यो यमराजको भय हुनु पर्दैन। बुझ्नुभयो, बुझ्नुभयो कि भएन? अब तपाईँलाई लाग्न सक्छ यो कागेश्वर कागले कसरी चाहिँ शिवलिङ्ग स्थापना गर्यो है। अब के छ भने, एक दिन अब यो सत्यमा धेरै घटनाहरू घट्याउँछन् क्या है। हामी के छ भने, जुन दिन सत्ययुगमा शिवजी चाहिँ वनलाई विचरण गर्न, हाम्रो धरतीलाई पवित्र पार्नको लागि कैलाश पर्वतबाट शिवपुरी नाम गरेको जंगलमा ध्यानमग्न हुनुभयो छ, आएर धेरै दिनसम्म चाहिँ तपाईँले त्यहाँ चाहिँ कैलाश पर्वतमा नफर्किसकेपछि पार्वती आत्तिनुभयो, ब्रह्मा विष्णु सहित भएर सम्पूर्ण देवताहरू खोज्दै खोज्दै खोज्दै गए है। अनि कागले चाहिँ एउटा त्यहाँ गंगाजीबाट जल पान गरेर पुरै चाहिँ आफ्नो चुच्चामा जल लिएर तिनै शिवपुरीको जंगलमा जहाँ शिवजी हुनुभएको थियो त्यही ठाउँ ल्याएर माथिबाट आफ्नो जल अर्पण गर्दो रहेछन् है। अन्त काग भन्ने, अनि त्यसलाई चाहिँ के भयो, पार्वतीले सोच्नुभयो यसले पानी ल्याएर त्यहाँ आइरहेको छ, कतै त्यहाँ त छैन भनेर त्यहाँ गएर त्यो काग कराएको ठाउँमा जाँदाखेरि शिवलिङ्ग प्राप्त भयो, शिवजीको दर्शन प्राप्त भयो। अनि त्यस दिनदेखि त्यो शिवलिङ्गको नाम कागेश्वर भयो। किन, त्यो शिवको मनमा यस्तो भाव जाग्यो, मेरो शिवलिङ्ग त्यहाँ पनि छ, 64 शिवलिङ्ग मध्येमा म त्यहाँ विराजमान छु, कसैले पूजा गर्दैन, अब के गर्नु, म अन्तर्ध्यान भइदिन्छु, कागलाई चाहिँ त्यहाँ पानी हाल्ने एउटा आत्मशक्ति म यहाँबाट दिन्छु, र काग त्यहाँ पानी चढाउँछ, पार्वती खोज्दियाउँछ, सबै थाहा हुन्छ नि त अन्तर्यामी भगवान्। अनि पार्वतीले भेटिसकेपछि त्यहाँ एउटा मेरो शिवलिङ्ग हुन्छ, त्यो शिवलिङ्गको नाम चाहिँ अनि कागलाई भेटेको भएर कागेश्वर नाम भएको। हुनलाई लिङ्ग सबै एउटै हो, तर त्यहाँ विशेष गरी भगवान आफै अन्तर्ध्यान भएर त्यहाँ शक्ति प्रदान भएको ठामलाई कागेश्वर धाम भन्ने गरिन्छ। बुझ्नुभयो, अनि आजभोलि के भन्छन् भने, कहिलेकाहीँ हामी मुक्तिनाथतिर घुम्न जाँदाखेरि गंगेश्वरमा नुहाएर अनि कागेश्वरमा जानु भन्छन् है। अब यो विशेष गरी यो ठाउँमा मुक्तिनाथ गएर अथवा दामोदर कुण्डमा गएर आएर कागेश्वरमा जल अर्पण नगरिकन घर आउनु, अथवा भनौँ गोसाई कुण्डमा गएर चाहिँ त्यहाँ ल्याएर चाहिँ कागेश्वरमा ल्याएर चाहिँ कागेश्वर मनाएर गाउँपालिका के छ त्यहाँ होइन अहिले मलाई सबै याद भएन जस्तो मैले अलिअलि सुनेको कुरा मात्रै हो अनिखेर चाहिँ त्यहाँ ल्याएर जुन गोसाईकुण्डबाट ल्याएको जल अथवा मुक्तिनाथबाट ल्याएको जल त्यहाँ गएर अर्पण गर्यो भने बल्ल त पूर्णता फल मिल्छ विशेष गरी चाहिँ गोसाईकुण्डमा गएर ल्याएको जल अस्ति जुन हाम्रो बाहिरी पहिरी गयो त्यहाँ कागेश्वरी कागेश्वरा मनोहरा गाउँपालि खै के छ त्यहाँ है हो त्यस्तो गरी तपाईँहरूले शुद्ध भएर यो सबै कुरा बुझेर जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ अब यो मैले आज यसको बारेमा थोरै हजुरहरूलाई चर्चा गरेँ मैले यसको बारेमा आज त्यहाँको मन्दिरबाट फोटो खिचेर तपाईँलाई कागेश्वर मन्दिरको चाहिँ फोटो हाल्ने प्रयत्न गरेको थिएँ तर सम्भव भएन आज पानी पनि परिरहेको कारणले गर्दा त्यो सम्भव भएन है अनि हामी यो अब सबैसम्म तपाईँहरूलाई तपाईँहरूले पनि यस्तो मन्दिरको बारेमा यस्तो परम्पराको बारेमा शास्त्रमा कहाँ लेखेको छ मैले तपाईँलाई श्लोक र कुन शास्त्रमा लेखेको छ भनेर सबै भनिरहेको छु त्यसकारणले तपाईँहरूले पनि यस्ता कर्महरूलाई एकदमै ध्यान दिएर यस्तो कुराहरूलाई विशेष गरी हामी आज सबैको ध्यान संविधान दिवसतर्फ मात्र लगाइरहेको छ संविधान दिवस मनाउँदै गर्दा कागेश्वर महादेवमा पनि गएर जल अर्पण गरौं काठमाडौँमा हुनेलाई धेरै सजिलो भयो अन्य ठाउँमा भएका व्यक्तिहरूले पनि आज शिवलिङ्गमा गएर जल चढाऊ कम्तीमा आज स्नान गरौं वर्षभरि कागले छुएको शरीरलाई शुद्धि बनाउनको लागि गंगा स्नान गरौं आजको दिनको गंगा स्नान असाध्य परम पवित्र असाध्य कामहरू गर्नुपर्छ है अनि अब हामी सोह्र श्राद्धको पनि नजिकै परिरहेका छौं है अब सोह्र श्राद्ध पनि सबैले भक्तिभावसहित पालना गर्ने तयारी गर्दै गरौं सोह्र श्राद्ध एघार गतेबाट छ दस गते एकसाकी बस्नुपर्छ है अनि यही अनुसारले हामी अगाडि बढ्दै बढ्दै बढ्दै बढ्दै गयौं भने धेरै कुरामा राम्रो हुन्छ है त्यस भएकाले तपाईँहरूलाई मैले कुराको जानकारी गराएँ अरू केही तपाईँहरूले तपाईँलाई जानकारी छैन भने हामीले तपाईँ जानकारी दिन सक्नुहुनेछ मलाई भर्खर एउटा कमेन्ट आएको छ म्यासेज कागेश्वर मन्दिर कहाँनिर पर्छ भन्नुभएको छ अब कागेश्वर मन्दिर अब अहिलेको लागि चाहिँ काठमाडौँमा रहेको छ हनुमान ढोकाको ठिक अगाडिपट्टि तपाईँहरूले तपाईँले त्यहाँ कागेश्वर मन्दिर शिवलिङ्ग प्राप्त गर्नुहुन्छ त्यहाँ गएर जल चढाउनु राम्रो हुन्छ है त्यहाँ कागेश्वर मन्दिरको सानो एउटापट्टि तलाउ पनि छ भनौँ पोखरी पनि छ त्यहाँ गएर तपाईँले चाहिँ सकभर नहुने अथवा जल स्पर्श गर्नुभयो भने पनि धेरै कुरामा राम्रो हुन्छ है अनि विशेष गरी हामी कागलाई चाहिँ विशेष गरी यमराजको दूत भएकाले कागेश्वरमा गएर अहिले शरीरमा त शुद्धि होइन कि भोलिका दिनमा यमराजको पासमा जानु पर्दैन भन्ने पनि किंवदन्ती शास्त्रीय मान्यताहरू छन् त्यसो भएको हुँदा सधैँ सबैलाई राधाष्टमीको शुभकामना कायाष्टमीको शुभकामना कागेष्टमीको शुभकामना संविधान दिवसको विशेष विशेष विशेष शुभकामना दिन्छु कार्यक्रममा अब तपाईँसँग फोनमा कुराकानी गर्ने प्रयास गर्छौं केही कमेन्ट भए उत्तर दिने प्रयास गर्छौं अन्य त फोनतर्फ लाग्छौं तर एकैछिन छोटो विश्राम
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विभिन्न जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौँ। हामीसँग धेरै मान्छेहरू जोडिरहनु भएको छ। मैले भर्खरै तपाईँलाई जानकारी गराएको विषयमा धेरैको सकारात्मकता उत्तरहरू आइरहेका छन्। हामी हरेक दिन तपाईँहरूसँग जोडिँदै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समाजका विशेष कुराहरूलाई हामी जोड्ने एउटा प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142 73601 सिधा रूपमा सम्पर्कमा आउँदै हामीसँग तपाईँहरू जोडिन सक्नुहुनेछ। यतिखेर हाम्रो लाइनमा कोही जिज्ञासु यतिखेर आउनु भएको मलाई इशारा प्राप्त मिलिरहेको छ प्राविधिक कक्षबाट। एउटा म जानकारी गराउँछु, यतिखेर हामी उहाँलाई स्वागत गर्छु। त्यसपछि एउटा कमेन्टहरू छन् भन्ने खबर आएको छ, कमेन्टहरू म तपाईँलाई जानकारी दिने प्रयास गरिहाल्छु। अहिले कोही हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु राधे श्याम भगवान देउता कोही हुनुहुन्थ्यो तर उताबाट बच्चा रुएको आवाज आयो, उहाँ बोल्नु भएको छैन है। हामीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा आउनको लागि अनुरोध गर्छु। हामीसँग एउटा कमेन्ट छ, हिजो पनि गर्नुभएको छ आज पनि कमेन्ट गर्नुभएको छ। ओम जय जय श्रीमन्नारायण गुरुदेव, म दुर्गा राणा पहिले भोजपुरबाट ज्ञानको भण्डार रेडियो सनातनबाट कार्यक्रम ज्योतिष दर्पण सुनिरहेको छु। जिज्ञासा, स्वर श्राद्ध कुन तिथिमा महालय श्राद्ध गर्न उपयुक्त हुन्छ, जानकारी पाऊ। राधे राधे भन्नुभएको छ हिजो। अब यो स्वर श्राद्धमा आफ्नो पिताजीको जुन तिथिमा श्राद्ध गरिन्छ त्यही तिथि चाहिँ छानेर गर्नुपर्छ, अरू बेला गर्न पाइएन। अर्काको तिथि भन्दा आफ्नो तिथिमा, हुन त अब 16 दिनै गरेको राम्रो, तर अब त सम्भव भएन। नेपालमा परम्परा एक दिन गर्ने परम्परा छ, त्यही अनुसारले गर्नु, एक दिन चाहिँ गर्नै पर्यो। 16 फेरि अर्को कुरा, प्रतिपदाको श्राद्ध छ, द्वितीयबाट मैले त श्राद्ध सके खाइहाल्छु भने केही खानेन। 16 दिनै तपाईँको लागि पर्व हो, मैले अहिले पनि भने 16 दिनै श्राद्ध गर्नुपर्ने नियम हो, तर हामीले सकिएन, गृहस्थी भइयो, सम्भव भएन भनेर एक दिन राखेको। राधे राधे, काग बाहेक अरूले चराले शरीरमा बिष्ट आयो भने के गर्नुपर्छ होला भन्नुभएको छ। यस्तै गर्ने, गंगामा गएर स्नान गर्ने, मन्दिरमा गएर दर्शन गर्ने, होइन यस्तै चाहिँ काम गर्नुपर्छ, राम्रो होइन। आज पनि कमेन्ट गर्नुभएको रहेछ दुर्गाजीले, जय श्री राधे गुरुदेव, म दुर्गा राणा पहिले भोसुरबाट रेडियो सनातनबाट बिहानको प्रसारण कार्यक्रम ज्योतिषहरू पनि सुनिरहेको छु। पक्कै पनि अहिले हामीले भनेको कुरा थाहा पाउनुभयो होला। जिज्ञासा, महालय श्राद्धको महत्वबारे प्रश्न गरिदिन अनुरोध गर्दछु, साथै संविधान दिवसको सबैमा शुभकामना। राधे राधे, म भन्दैछु संविधान दिवस मात्रै होइन क्या दुर्गाजी, संविधान दिवस, कागे अष्टमी, काया अष्टमी, राधा अष्टमी, सबैको शुभकामना देख्नु न र पो। हामी संविधान सँगसँगै हामी आध्यात्मिक पनि भएर बाँच्न सकियो त, अन्यथा बाँच्न गाह्रो हुन्छ है। तपाईँलाई पनि शुभकामना, सम्पूर्णलाई शुभकामना दिइरहेको छु। अर्को छ, जय श्री राधे राधे गुरुदेव, पूर्णिमा र चतुर्दशीको पार्वण श्राद्ध कति गते पर्छ जानकारी पाए आभारी हुने थिए भन्नुभएको छ। अब पूर्णिमा तिथिमा अरू बेला श्राद्ध गर्ने भक्तहरूले चाहिँ अष्टमीमा द्वादशीमा गर्ने परम्परा छ है। तिथि थाहा नभएकाले पनि के गर्ने, अब एउटा समस्या हुन्छ क्या। जस्तै तपाईँको पिताजी बित्नु भएको थियो होइन, बित्नुभयो, तपाईँले श्राद्ध चाहिँ अब कुन तिथिमा गर्दै आउनु भएको छ, अथवा कसैले भन्छन् पुष्य औँसीमा, कसैले भन्छन् कुशी औँसीमा, कसैले कुन औँसीमा गर्ने परम्परा छ, अथवा महिना थाहा छ, तिथि थाहा छैन भने त्यही महिनाको औँसीमा पनि गर्छन् प्रायले। त्यस्तो थाहा नहुने अब स्वर श्राद्ध गर्ने कहिले हो, यो कुरा एकदम जायज कुरा पनि हो। स्वर श्राद्ध त्यस्तो थाहा नहुने मान्छेले अष्टमीको दिनमा श्राद्ध गर्नु भनेर लेखा छ, द्वादशीमा गएर श्राद्ध गर्नु लेखा छ हो। अरू बेला पूर्णिमा तिथिमा आफ्नो पिताजीको देहावसान भयो, पूर्णिमा तिथिमा श्राद्ध गर्दै आएको, यसले के गर्ने भने पूर्णिमाको तिथि चाहिँ अष्टमीको श्राद्ध गर्नुपर्छ है, यसो गर्नु, अथवा द्वादशी गर्नुपर्छ है, यसरी गर्नु होला राम्रो हुन्छ। अब कोही मान्छेले पूर्णिमाको श्राद्ध प्रतिपदामा पनि गर्ने परम्परा छ भनेर लेख्नु भएको छ। अब त्यो राधे श्याम, यस्तो अब यस्तोकै धेरै कुरामा तपाईँहरूलाई मैले भनिरहेको छु भन्दा भन्दै पनि तपाईँहरू चाहिँ उल्टो पाल्टो कुरा बुझ्दिनुहुन्छ, उल्टो पाल्टो कुरा सुनिदिनुहुन्छ, मैले के भन्ने भन्नु न होइन आज हामीसँग कमेन्ट लगभग सकिएका छन्। अझ भोलिदेखि हामी विशेष गरी तपाईँलाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गर्छौँ भोलिदेखि सोह्र श्राद्धको बारेमा। आज हामी विशेष गरी कायाष्टमीको बारेमा हामीले प्रारम्भ थोरै कुराहरू चर्चा गर्यौं। भोलिदेखि धेरैभन्दा धेरै कमेन्टहरू गर्नुहोला। सोह्र श्राद्धमा तपाईँको कुन तिथि छ, कुन दिन छ, मैले हिजो आदि भनेको थिएँ होइन, अब आदि नै बुझ्नुहोस् अहिले, म अरू कुरा भोलि भनौँ अथवा अहिले अन्तिममा भनौँला। तपाईँहरूले सरसर्ती बुझ्दाखेरि चाहिँ तपाईँको परिवारमा, तपाईँको आफन्तमा सोह्र श्राद्ध भन्ने चाहिँ के छ भने मेरो चाहिँ अष्टमी श्राद्ध हो, के अरे अष्टमी अष्टमी सकिएपछि श्राद्ध गरेको भोलिपल्टदेखि चाहिँ बाह्रमा पर्दैन, जे खाए पनि हुन्छ भन्नुभएको छ, पितृको दोष लाग्छ, खान हुँदैन शुद्ध। अब सकिन्छ भने त अझ के गर्नुपर्छ भने यसपालि यो जुन पूर्णिमामै भनेको यो असोज महिनाको दस गते पूर्णिमा छ, यो असोजको दस गते नै कपाल मुण्डन गरेर सबैले क्या सोह्र श्राद्ध गर्ने सबैले, त्यहाँदेखि चाहिँ मजाले चाहिँ त्यहाँदेखि पवित्र भएर पुण्य कर्म गरेर त्यही कपाल खौरेपछि अरू बेला खौर्नु पर्दैन फेरि। ल अष्टमी श्राद्ध छ तर पूर्णिमाको दिन कपाल खौरेर शुद्ध हुनुभयो, शुद्ध के नहुने, मैथुन आदि कर्म नगर्ने, दुई छाक भोजन नगर्ने, अखा अखाद्य भन्दाले मन दुख्न सक्छ भनेको पितृभक्ति भएर बस्दा जुन कर्म गरिन्छ त्यो कर्म गरेर बस्ने, त्यस्तो मान्छेले फेरि कपाल काट्नु पर्दैन, तर बीचमा कप्पो पारियो भने फेरि परो पाप त सबै कालोमा गएर बसे हुन्छ, कपालमा गएर शिरमा गएर पाप त फेरि माथि हो नि त डाँडामा टुप्पीमा होइन, ख्याल गर्नुहोला है। अनि कपाल काट्दाखेरि टुप्पी नराखिकन श्राद्ध गर्यो पूजापाठ गर्यो भने हुने मान्छेको है, तालो नै छ भने म जान्दिनँ, नहुने मान्छेले टुपी काटेर श्राद्ध गर्नु भनेको अझ धेरै पाप कर्म गर्नु हो। शिखाबन्धनम भन्छ, शिखाबन्धन बिनाको पूजा कहिल्यै जिन्दगीमा केही पूजा पाठ धर्म संस्कृति हुँदै हुन्न, त्यही भएर टुपी चाहियो त हजुर, के गर्ने अब लाज मान्न भएन के अरे होइन। ल कोही हुनुहुन्छ उहाँसँग पनि विशेष सन्दर्भ क्रियाहरू पनि गर्नेछौ। राधे राधे हजुर, ओहो हे भगवान्, उहाँसँग पनि सम्भव भएन, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौ। मलाई जहाँसम्म लाग्छ यतिखेर फोन बिल्कुलै खाली छ, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ र सोह्र श्राद्धको बारेमा अहिले सोध्नु है, आजै सोध्नु, भोलि सोध्नु, पर्सि सोध्नु है, भोलि मेरो श्राद्ध छ अनि आज गुरु आज कि भोलि भन्नु भने के गर्ने भनौँ न, कहिले श्राद्ध कटेपछि मलाई सोधिदिनुहुन्छ, समस्या हुन्छ, आज भोलि नि कति गर्ने हो, मेरो फेसबुक पेजमा गएर फटाफट रूपमा म्यासेज गर्नुहोस्, वाट्सएपमा फटाफट म्यासेज गर्नुहोस्, सबैको रिप्लाई हुन्छ, रिप्लाई भएन भने मलाई भन्नुहोस्, सबैको रिप्लाई हुन्छ भएको छ आजसम्म, कहिले काहीँ एक दुई घण्टा ढिलो होला, एक दिन ढिलो होला, तर रिप्लाई जरुर भएको छ, सबै कुराको हामी हेरिरहेका छौँ। कमेन्टमा भन्दा म्यासेजमा गर्नुहोला, हामीलाई कमेन्ट धेरै देखाउनु पनि छैन, म्यासेजमा भयो तपाईँलाई चट्ट हुन्छ, कमेन्टमा पनि केही कुरा राख्न सक्नुहुन्छ, सबै कुरा छ र प्रष्ट छन् हामीलाई फेसबुकतिर, तपाईँले हामी त्यहाँ आएर सोध्न पनि सक्नुहुन्छ। कोही जो यहाँ सोध्नुहुन्छ, राधे राधे हजुर, हे प्रभु भगवान, राधे राधे, आज फोनले काम गरेको छैन, पानी परेको छ आज, आज यहाँ रातभरि पानी परेर, आज अघि हामी देवघाट जाने बेला असाध्य गाह्रो भएर पानी पानीमा गएको, उहाँ पनि छाता ओढेर गइयो, यसो गएर गंगाजीमा गएर स्नान गरेर आइयो है, देवघाटमा असाध्य ठुलो पानी पर्यो, कोही जुगी यहाँ सोध्नुहुन्छ, राधे राधे हजुर, ए प्रभु राधे राधे, आज सम्भव भएन, केमा समस्या हो त, यतिखेर हाम्रो प्राविधिक टिमबाट पनि तपाईँहरूलाई सकभर फोनमा कुराकानी गर्ने प्रयास भइरहेको छ, को हुनुहुन्छ फेरि स्वागत गर्छु, राधे राधे हजुर,
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले,
1: म सुदूरपश्चिमदेखि डोटीदेखि टेक बहादुर साउन,
0: टेक बहादुर जी आज धेरै दिन पछि आउनु भयो है,
1: हजुर सर गुरु लाग्दैन फोन के गर्ने, यस्तै हो,
0: कुन ठाउँमा हुनुहुन्छ
1: तपाईँ, हजुर हजुर
0: कुन ठाउँमा हुनुहुन्छ,
1: डोटीमै हो,
0: त्यही त डोटीको कुन ठाउँमा कुन गाउँमा हुनुहुन्छ भनेर सोधेको,
1: जोरेल गाउँपालिका, जोरेल गाउँपालिका,
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ,
1: रेडियो बड्डी केदार
0: बजिरहेको छ कि छैन,
1: बजिरहेको छ गुरु
0: है, अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ,
1: म छोराको छोराको बारेमा
0: छोराको साल महिना गते समय भनिदिनु त के रहेछ
1: 2074 साल भदौ महिनाको 1 गते बिहिबार बिहिबार दिउँसो 11:50
0: जिल्ला पनि कहाँ भनिदिनु न कुन जिल्लामा जानुभयो
1: डोटी जिल्लामा
0: डोटीमै जिल्ला भयो है डोटीमै जानुभयो छोरा है
1: हजुर
0: राशिको नाम चाहिँ कुमार नाम आउँछ मिथुन राशि हुन्छ है आराधना नक्षत्रको पहिलो पावमा नाम जुर्छ एकादशीको दिनमा जन्म भएको रहेछ लग्न वृष छ वृष लग्नको मालिक आज यहाँ हेर्दा शुक्र धनस्थानमा छ पैसा राम्रो कमाउँछ तर पढाइमा असाध्य कमजोरी भयो अब यो किन कमजोरी भयो भने तपाईँको छोरालाई 16 वर्षसम्म जन्मैबाट राहु भन्ने ग्रह छ असाध्य चञ्चलै छ राति बोल्ने झस्किने होइन धेरै कुरामा समस्या छ अब यसलाई तपाईँले राहु कवच लाउने अरू उपाय छैन राहु कवच लाउने राहुको शान्ति गर्ने अङ्गारक युग छ मंगलबारको दिन लसुन प्याज माछा मासु घरमा कसैले नखानु है
1: हजुर गुरु
0: बुझ्नुभयो कि भएन
1: हजुर हजुर मंगलबारको दिन
0: मंगलबार पुरै बार्ने एउटा राहु कवच लाउने है राहु छ राहुको शान्ति गर्ने अङ्गारक युगको शान्ति गर्ने पूजापाठ गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त
1: हजुर अनि बुवा मम्मीसँगको सम्बन्ध कस्तो छ
0: बुवा मम्मीसँगको सम्बन्ध त्यस्तो नराम्रो छैन राम्रै छ ग्रहहरू उन्नति प्रगतिवाद नै छन् राज्य परेकै छ तर राहुले बिगार्दियो राहुको शान्ति गर्नुभयो भने असाध्य राम्रो हुन्छ
1: रङ चाहिँ कस्तो होला रङ अङ्क
0: जिरो अङ्क राम्रो हुन्छ रातो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
1: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं यतिखेर हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारी दिन्छौ कोही जग्गा यहाँ सुन्नुहुन्छ राधे राधे हजुर
1: राधे राधे हजुर
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ धनगढीबाट हजुरको शुभ नाम
2: मेरो नाम रेणु खनाल
0: रेणुजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर
2: म अतरिया सुदूरबस्ती
0: कसको बारेमा हेर्न चाहनुहुन्छ
2: हजुर म मेरो छोराको बारेमा
0: छोराको साल महिना गते समय भनिदिनु त
2: 2055 साल भदौ महिनाको 25 गते अनि बिहिबार 9:30 जाँदा
0: 9:30 जाँदा 9:30 बिहिबार 9:30 भनेको बिहान कि बेलुकाको हजुर तपाईँको आवाज त्यहाँ गएर आयो हजुर फेरि त्यहाँ के भयो त नौ तिस बिहान कि बेलुका भन्नुभयो ए हजुर तपाईँको आवाज एकदम घटेर आयो त पक्कै पनि उहाँसँग हाम्रो कुराकानी भने हुन सकिरहेको छैन नै भनौँ है हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुनेछ हामीसँग भएका विभिन्न जानकारी हामी दिने प्रयास गरिरहेका छौँ यतिखेर फेरि कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ राधे राधे हजुर
3: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर
3: म चङ्खा सभा चन्दनपुरबाट सुनिता कौटल गुरु
0: सुनिताजी अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ
3: म 95
0: 95 भनेको के हो शङ्खशोभा 95.5 MHz होइन अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले
3: म शङ्खशोभा एफएमबाट
0: ठ्याक्कै भन्नुभयो अहिले होइन अहिले अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
3: म छोराको बारेमा गुरु
0: छोराको साल महिना गते समय भन्नु त
3: 2077 साल भदौ महिना मङ्गलबार
0: कति गतेको चाहिँ
3: 23 गते
0: पक्का हो
3: हजुर
0: कति बजे जन्म भयो
3: दिउँसो 1:30
0: एक बजेर तिस ठ्याक्कै हो त यो पक्का हो त
3: हजुर हो
0: कुन जिल्लामा भयो छोराको जन्म
3: शङ्खसभा जिल्लामै हो गुरु
0: आफ्नै छोरा होइन
3: हजुर
0: राशिको नाम ईश्वर छ कि इन्द्र कुमार छ
3: ईश्वरै छ गुरु
0: ठ्याक्कै मिलो है
3: हजुर
0: म त कति जान्ने होइन ठ्याक्कै नामिलाइ वृष राशि हुन्छ लग्न रहेको छ धनु धनु लग्नको मालिक लग्नमा बृहस्पति विराजमान छ असाध्य राम्रो असाध्य हट्टकट्टा परेको मान्छे छोरो जन्मेपछि त घडेरी नै घडेरी किन्नु भएछ कहाँ किन्नुभयो घडेरी र खेत
3: खै छैन हौ गुरु त्यस्तो किनेको चाहिँ
0: कहाँ किन्ने त नि अब राम्रो जेसुकै भन्नु 77 सालको भदौ पछाडि तपाईँको घरमा राम्रो उन्नति भयो केही न केही त गर्नुभएको छ कि घडेरी किन्नुभयो कि घर बनाउनु भएको छ कि एक दुईवटा सुन किन्नुभयो केही न केही महत्वपूर्ण काम के गर्नु
3: त्यस्तो त केही गरेको छैन यहीँ गाउँमै केही गरेकै छैन गाउँमै छौँ
0: गाउँमा पनि खेत किन्नु भएन बारी किन्नु भएन
3: छैन त गुरु
0: किन्ने तयारी पनि छैन साह्रै राम्रो छ साह्रै राम्रो छोराको चिना छ तर एउटा कुरा बिग्रेको छ के बिग्रेको छ भने तपाईँको घरमा पितृको दोष छ हो तपाईँको घरदेखि ठ्याक्कै घाम उदाउनेपट्टि फर्किँदा हेर्दा त्यहाँ पिपलको रुख देखिन्छ हो अलिकति नभए राम्रो छ छोराको चिना आँटिनु पर्दैन असत्य राम्रो असत्य भाग्यमानी छोराको चिना छ छोरालाई एकचोटि यसो शान्तिहरू गराउनु पूजापाठ गर्नु पछिका दिनमा अब माङ्गलिकहरू छन् भोलि नक्कले होला के होला आफन्तमा छ आजको दिनमा चिनाएर त त्यस्तो नराम्रो छैन 13 वर्षपछि चाहिँ अलिकति धेरै कुराहरू बिग्रिन्छन् सङ्कटा पनि चल्छ त्यो बेला अलिअलि उमेर वृद्धि भइसकेपछि माङ्गलिक पनि अलिकति हाबी हुन्छ वैवाहिक जीवनदेखि लिएर धेरै कुरामा असफल हुन्छन् होइन अहिलेको लागि त साह्रै राम्रो चिना छ आँचिनु पर्दैन कुरा राम्रो छ है
3: अनि उसको पढाइ
0: पढाइको लागि पनि राम्रै छ गुरु ठिकै छ
3: एकदम चौचौ छ क्या गुरु जोगाउनै साह्रो
0: बच्चा बच्ची हो त्यस्तो भइहाल्छ है ल हामी आज कार्यक्रमको अन्तिममा छौँ छुट्टिन्छु ल
3: अनि सुन्नु न उसको बाबा मम्मीको सम्बन्ध
0: सबै कुरा ठिक छ यहाँबाट नराम्रो छैन मैले अलिकति भने थोरै पितृको दुःखले कहिले कहीँ बिगार्न सक्ला नभए चाहिँ असाध्य राम्रो छ अहिले छुट्टिन्छु अब त्यो को अकालमा मृत्यु भएको छ भने त्यसलाई यसो सप्ताह हो त्यसो भने घरमा सप्ताह लाउने है अब लामो कुराकानी गर्न अहिले समयको अन्तिममा फोन लाग्यो आज पाइन म तपाईँसँग माफी माग्दै बरु दिउँसो सम्पर्क गर्नुहोला यसको उपायहरू अब त्यही सप्ताह लाउने कसरी लाउने कहाँ लाउने भनेर सल्लाह गरौँला अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको उपस्थितिमा छौँ अन्तिम भागमा छौँ झन्नै भन्न बिर्सेको हामी काठमाडौँ आउँदैछौँ ल खुसीको खबर धेरै दिन छैन अब 3 दिन पछाडि काठमाडौँमा भेट्ने है हामीलाई भेट्नको लागि यसपालि सबैलाई भेट्न नदिने जस जसले नाम टिपाउनुहुन्छ जस जसले फोन गर्नुहुन्छ उहाँको फोन नम्बर राख्ने त्यही त्यही मान्छेलाई फोन चत्त भेट्ने हो अरूलाई दिनैभरि हामी बस्न पाउँदैनौँ यसपालि काठमाडौँमा विशेष जसलाई अति आवश्यक छ चिना हेराउन चिना बनाउन कवचहरू धारण गर्न इत्यादि कुराहरूलाई हामीसँग दुईटा नम्बरमा अथवा फेसबुकमा म्यासेन्जरमा कुराकानी गरेर हामीसँग तपाईँले समय लिनुभयो भने

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।
5: This is Radio Songkhua Sabha 95.5 MHz.

पूरा गरेको छ। नेपाली जनताको लामो बलिदानपूर्ण र लामो संघर्षको उपलब्धिका रूपमा दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि नेपालको संविधान 2072 जारी गरेको थियो। यसैबीच आज विभिन्न कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ। यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। संविधानले बहुजाति बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उनले यस्तो अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव भातृत्व र सह अस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गरेका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि ओडा अधिवेशन शुरू हुँदैछ। भोलिसम्म देशभर जारी रहने ओडा अधिवेशनले ओडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछ। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिका 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 ओडा कायम छन्। त्यस्तै 234 उपमहानगरपालिकाका वडामा 5 पदाधिकारी र 10 सदस्य गरी 3510 तथा 174 महानगरपालिकामा वडामा 5 पदाधिकारी र 11 सदस्य गरी 2784 जना निर्वाचित हुनेछन्। निर्वाचन अधिकृतहरू सबै वडामा पुगिसकेका छन्। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको नामाकरणका लागि अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको। समितिले बाढ़ीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च, ल्याण्ड स्लाइड, रसुवा भोटेकोसी महाविपद लगायतका नामहरू आएका छन्। रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य आज पनि जारी छ। आयोजनाको सुरुङमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको हो। यसअघि खोजीका क्रममा माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट थप 7 शव निकालिएको छ। सेनाले उपलब्ध गराएको विवरण अनुसार सेना र आयोजनाको प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र छडको जालीमा अल्झेको अवस्थामा यसअघि 6 शव फेला पारेको थियो। थप खोजीका क्रममा हिजो 7 शव फेला पारी सुरुङ बाहिर निकालिएको हो।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। 2072 साल असोज 3 गते संविधान सभा मार्फत घोषणा भएको संविधानले 11 वर्ष

0: भए अरू किन खोज्ने?
1: भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वार्लेले आज 9:30 बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरू संघको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदैछन्। आज उनले 11:30 बजे दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि हिजो अर्थमन्त्री वार्ले र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता समेत भएको थियो। तीन दिने भारत भ्रमण सम्पन्न गरेर अर्थमन्त्री वागले आज अपरान्ह 4 बजे स्वदेश फर्कने कार्यतालिका छ। लगत्तै उनी आगामी दिनहरूमा दोहा, न्यूयोर्क, वाशिङटन डीसी र ब्याङ्ककको भ्रमण गर्नेछन्। नेपालले जलवायु न्यायको लागि आफ्नो अन्तर्राष्ट्रिय अभियान र विपदपछिको पुननिर्माणका लागि उनी भ्रमणमा जान लागेका हुन्। अर्थमन्त्री वागले कतारको दोहामा बेजिङमा आधारित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गवर्नरको 2026 वार्षिक बैठकमा सहभागिता जनाउन लागेका छन्। पूर्वाधार लगानी बैंकको बैठक र अन्य साइडलाइन वार्तामा पनि उनले जलवायु परिवर्तनका कारण हुने विपत्तिमा नेपालले भोगिरहेको जोखिम र पुननिर्माणका लागि बढ़दो लागतलाई उजागर गर्ने योजना बनाएका छन्। ग्रीनल्याण्डको मामिलामा अमेरिका र डेनमार्क बीच सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन्। उनका अनुसार अमेरिका, डेनमार्क र ग्रीनल्याण्डले ग्रीनल्याण्डमा अमेरिकी सेना राख्न एक सम्झौतामा सहमति जनाएका हुन्। यद्यपि राष्ट्रपति ट्रम्पले भने आफ्ना विरोधीलाई सो टापुमा सैन्य आधार राख्न निषेध गर्दै आएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले कुनै पनि शत्रुले अमेरिकाको स्वीकृति बिना सो टापुमा अब संवेदनशील लगानी गर्न नपाउने उल्लेख गरेका छन्। उनले सम्झौताको म्याद समाप्त नहुने समेत दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यता डेनमार्कले भने सो सम्झौताले क्षेत्रीय सुरक्षा बलियो हुने विश्वास लिएको छ। बीसौं संस्करणको एसियाली खेलकुद आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। जापानको आइची नागोया क्षेत्रमा इमेजिन वान एसिया नाराका साथ आयोजना हुने प्रतियोगितामा विभिन्न 43 खेलका 71 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालले 21 खेलमा 135 खेलाड़ी सहभागी गराउँदै दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ। एसियाली खेलकुदमा नेपालले हालसम्म 26 पदक जितेको छ, जसमा 3 रजत र 23 काँस्य छन्। र दोस्रो हाफको सम्भव 3 गोलको मदतले इंग्लिश प्रिमियर लीगमा अपराजित रहेको ब्रेन्टफोर्डले गैराती चेल्सीलाई 3-0 पराजित गरेको छ। खेलको 61 मिनटमा जारोन एन्थोनीले गोलको खाता खोलेपछि इगोर थिएगो र फाबियो कार्भालोले 1-1 गोल थपेका थिए। त्यसमध्ये थिएगोले प्रिमियर लीगमा आफ्नो पहिलो गोल गरेका छन्। यो नतिजापछि चेल्सी प्रिमियर लीगका पछिल्ला 3 खेलमा जीतविहीन भएको छ। यस्तै प्रशिक्षकमा जावी एलोन्सो आएता चेल्सी पहिलो पटक कुनै खेलमा गोल गर्न असफल भएको हो। यो नतिजाले एलोन्सोमाथि दबाव पनि सिर्जना हुनेछ। जितपछि ब्रेन्टफोर्ड 5 खेलबाट 9 अंकका साथ तेस्रो स्थानमा उक्लेको छ भने चेल्सी भने 7 अंकमै सीमित रहेर 7 स्थानमा रहेको छ। हवस् त, कान्तिपुर डायरी अहिले नै यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901155।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422-87776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9855640460, यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 97438640।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 0295-62-061,
5: 0295-70-315
4: र 9852-60-177।
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75। होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9816655553
4: र 9943218049।
8: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रत्येक विद्यालयमा

0: भएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029-762-061
1: 079-570-315
0: र 98-520-7177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
0: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
0: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
0: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
6: सम्पर्क 029-41-0084 र 98-40-45-827।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-438-46-084।
8: खुशीको खबर खुशीको खबर खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
12: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?

0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रंगका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
6: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश. खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ. लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ. तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्. दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्. वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्. माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ. अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ. महेश थपलिया नगर प्रमुख.
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा.
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
2: प्रोप्राइटर लक्ष्मी काफ्ले.
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646.
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
4: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा.
5: प्रोप्राइटर गोपाल विश्वकर्मा. 98-420-59-8-1. जनक पौडेली. 98-520-58-344 र 029-560-248.
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा.
6: आयो सबको घर घरमा.
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 MHz.
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
12: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै विद्यमान संविधान प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता। नेपाली कंग्रेस आजदेखि 15 महाधिवेशनमा जुट्यो, भोलिसम्ममा वडा अधिवेशन सक्ने तयारी। ग्रीनल्याण्डको मामिलामा डेनमार्कसँग आफ्नो सहमति भएको राष्ट्रपति ट्रम्पको दावी, अमेरिकाको स्वीकृति बिना सो टापुमा संवेदनशील लगानी गर्न नपाउने सम्झौता। र 20 संस्करणको एसियाली खेलकुदको आज औपचारिक उद्घाटन, नेपालले 21 खेलमा सहभागिता जनाउने।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
3: 2072 साल असोज 3 गते संविधान सभा मार्फत घोषणा भएको संविधानले 11 वर्ष पूरा गरेको छ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिका रूपमा दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि नेपालको संविधान 2072 जारी गरेको थियो। यसैबीच आज विभिन्न कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान घोषणा भएको दिन असोज 3 गते हरेक वर्ष संविधान दिवस मनाउँदै आइएको छ। संविधान कार्यान्वयनमा आएको एक दशक पार गर्दै गर्दा कतिपय प्रावधानमा नागरिकले असन्तुष्टि जनाउँदै आएका छन्। यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। संविधानले बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई सम्मान संरक्षण प्रदान गरेको बताउँदै उनले यस्तो अवस्थामा नेपाली बीच रहेको

आपसी सद्भाव र भातृत्व र सहअस्तित्वमा आज आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गरेका छन्। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार विद्यमान संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षरशः पालना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्। सम्बोधनका क्रममा उनले भने,

0: प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमान्दार र अनवरत क्रियाशील नभएमा त्यो कागज मात्रै हुने धारणा राखेका छन्।
1: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू हुँदैछ। भोलिसम्म देशभर जारी रहने वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिकामा 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 वडा छन्। पार्टीको विधान अनुसार वडा कार्य समितिमा 85,434 जना निर्वाचित हुनेछन्। यसमा 33,715 पदाधिकारी र 51,719 सदस्य निर्वाचित हुनेछन्। गाउँपालिकाका वडामा 5 पदाधिकारी र 7 सदस्य गरी प्रति वडा 12 जनाका दरले 38,580 जना निर्वाचित हुनेछन्। नगरपालिकाका 3,120 वडामा 5 पदाधिकारी र 8 सदस्य गरी प्रति वडा 13 जनाका दरले 40,560 जना निर्वाचित हुनेछन्। त्यस्तै 234 उपमहानगरपालिकाका वडामा 5 पदाधिकारी र 10 सदस्य गरी 3,510 जना तथा 174 महानगरपालिकाका वडामा 5 पदाधिकारी र 11 सदस्य गरी 2,784 जना निर्वाचित हुनेछन्। निर्वाचन अधिकृतहरू सबै वडामा पुगिसकेका छन्। यद्यपि बाढ़ी प्रभावित क्षेत्रमा अधिवेशन केही दिन ढिला हुन सक्ने बताइएको छ। असहयोग गर्ने जिल्ला सभापतिका ठाउँमा कंग्रेसले वैकल्पिक जिम्मेवारी तोकेको छ।
0: सरकारले रसुवाको भट्टेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको नामाकरणका लागि अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले बाढ़ीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्स, आइस रक एभलेन्स, ल्याण्ड स्लाइड, रसुवा भटेकोसी महाविपद लगायतका नामहरू आएका छन्। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिमा जलविद हाइड्रोलोजिस्ट डाक्टर नरेन्द्रमान साक्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित, विपद जोखिम न्यूनीकरणका विज्ञ अनिल पोखरेलको सदस्यता रहेको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य आज पनि जारी छ। आयोजनाको सुरुङमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको हो। यसअघि खोजीका क्रममा माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट थप 7 जनाको शव निकालिएको थियो। सेनाले उपलब्ध गराएको विवरण अनुसार सेना र आयोजनाका प्रतिनिधि समितिले संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि 6 शव फेला पारेको थियो। थप खोजीका क्रममा हिजो 7 शव फेला पारी सुरुङ बाहिर निकालिएको हो। त्यस्तै माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा पनि आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 3B आयोजनाको पावर हाउस क्षेत्रमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्सकाभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। त्यहाँ पनि खोजी कार्य जारी छ।
0: भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज 11:30 बजे दिल्ली स्कूल अफ इकोनोमिक्समा आयोजना भएको विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा सहभागिता जनाएका छन्। यसअघि बिहान 9 बजे उनले भारतीय उद्योग परिसंघले आयोजना गरेको औद्योगिक घटनाहरूको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए। यसअघि हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको थियो। भेटमा दुई देशबीचको दिगो सम्बन्धको आड़मा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। 3 दिने भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले आज अपरान्ह 4 बजे स्वदेश फर्कने कार्यतालिका छ। त्यस लगत्तै उनले आगामी दिनहरूमा दोहा, न्यूयर्क, वाशिङटन डीसी र बैंककको भ्रमण गर्ने तालिका छ। भटेकोषीको विनाशकारी बाढ़ीपछि नेपालको जलवायु न्यायका लागि आफ्नो अन्तर्राष्ट्रिय अभियान र विपदपछिको पुननिर्माणका लागि लबिङ गर्न उनी भ्रमणमा जान लागेका हुन्। अर्थमन्त्री वाग्लेले कतारको दोहामा एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गवर्नरको 2026 वार्षिक बैठकमा समेत सहभागिता जनाउनेछन्। पूर्वाधार लगानी बैंकको बैठक र अन्य साइडलाइन वार्तामा जलवायु परिवर्तनका कारण हुने विपत्तिमा नेपालले भोगिरहेको जोखिम र पुननिर्माणका लागि बढ़दो लागत बारे आवाज उठाउने उनको तयारी छ। बैठक सेप्टेम्बर 28 र 29 हुनेछ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग ग्रीनल्याण्डको मामिलामा अमेरिका र डेनमार्क बीच सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन्। उनका अनुसार अमेरिका डेनमार्क र ग्रीनल्याण्डले ग्रीनल्याण्डमा अमेरिकी सेना राख्न एक सम्झौतामा सहमति जनाएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पले भने आफ्ना विरोधीलाई सो टापुमा सैन्य आधार राख्न निषेध गर्दै आएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले कुनै पनि शत्रुले अमेरिकाको स्वीकृति बिना सो टापुमा अब संवेदनशील लगानी गर्न नपाउने उल्लेख गरेका छन्। उनले सम्झौताको म्याच समाप्त नहुने समेत दावी गरेको राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यता डेनमार्कले भने सो सम्झौताले क्षेत्रीय सुरक्षा बलियो हुने विश्वास लिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग विशेष संस्करणको एसियाली खेलकुद आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। नेपाली समयअनुसार दिउँसो पाउने 3 बजे औपचारिक उद्घाटन हुनेछ। जापानको आइची नागोया क्षेत्रमा इमेजिन वान एसिया नाराका साथ आयोजना हुने प्रतियोगितामा विभिन्न 43 खेलका 71 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालले 21 खेलमा 135 खेलाड़ी सहभागी गराउँदै दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ। एसियाली खेलकुदमा नेपालले हालसम्म 26 पदक जितेको छ, जसमा 3 रजत र 23 काँस्य पदक छन्। तर स्वर्ण पदक भने जित्न सकेको छैन। आन्दोले सर्वाधिक 14 पदक दिलाएको छ। उद्घाटन समारोहमा नेपालको झण्डा बक्सर चन्द्रबहादुर थापा र कबड्डी खेलाड़ी मनमती विष्टले बोक्नेछन्। प्रतियोगिता शुरू हुन अघि नै नेपाली महिला भलिबल टोली जापान र इण्डोनेसियासँग भने पराजित भइसकेको छ।
0: हवस् त गान्धीको डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्रे
3: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
7: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
8: सरप्राइज जेनी यो गहना कस्तो छ
9: यस्तो पनि गहना लाउँछन्
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
8: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
9: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
8: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
9: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
8: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्कुवा सभा
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-4-20-59-8-1 जनक पौडेली 98-5-20-58-344 र 029-560-248
8: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्कुवा सभा
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
10: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
11: दाँत खुल्ने दाँत सफा गर्ने
10: दाँतको एक्सरे गर्ने
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
10: झिक्न मिल्ने आरपीडी लगाइने
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
10: बाङ्गोटिङको दाँत मिलाइने
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
10: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
11: सम्पर्क नम्बर 029-5-90-6-67 र 98-4-20-22-6-67
12: आयो सबको घर घर
13: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
16: यू आर लिसनिंग टू रेडियो फर द सेंचुरी ब्रॉडकास्टिंग लाइव ऑन 95.5 मेगाहर्ट्ज ऑन एयर ऑनलाइन।
17: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
18: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
19: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
20: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
19: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
20: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
19: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
20: ए ल ल, सँगै जाउँ न भाइ।
21: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
20: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
21: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
20: सम्पर्क नम्बर 98 60 96 40 00
21: र 98 19 32 76 75।
22: नमस्कार है वडा अध्यक्षज्यू।
23: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
22: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
23: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
22: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
23: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
22: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
24: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
23: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
22: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
25: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
24: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 76।
26: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्माको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै

0: ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइज को फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस्। शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67 मोबाइल 97438640084
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295752 61
4: 0295703 15
3: र 98520601 77
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सृजन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमका दाइली।
5: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
6: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
4: ओहो लु, नमस्कार है सर।
5: ओहो लु, नमस्कार है सर। नमस्कार।
4: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
2: कुक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813151107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 0295602048।
8: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले,
11: सम्पर्क 9843447262,
10: 9810555580
11: र वाट्सएप नम्बर 9852028646।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
11: सम्पर्क नम्बर 9860946400
10: र 9919327375।
16: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
16: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू
16: दाँत नदुखाई खोल्ने,
17: दाँत भर्ने, दाँतको आसुति गर्ने,
16: दाँतको एक्सरे सुविधा,
17: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
16: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
16: ध्यान दिनै पर्ने कुरा,
17: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9840505041।
18: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852160580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सङ्खुवा सभा।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
15: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: आधुनिक कृषि

0: गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180049।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852058344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई, थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात, बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै, नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरूङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै, भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरूङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरूङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरूङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेको सीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले सिलिमी र त्रिशुली जल विद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केभी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाडौँको टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले, संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभई त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले, देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले, सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्ट अपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै, विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष्म शान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले ओडा सभापति, 2 उपसभापति, 1 सचिव, 1 सहसचिव र ओडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक ओडा कार्य समितिमा कम्तीमा 1/3 महिला, दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले, समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्ने सक्ने सुदृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्नुभयो।

0: गर्न संविधान संशोधनको साहसिक कदम चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि ओडा अधिवेशन शुरू गरी मंगिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभयो। भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीति साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाई छ। सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो। भोडेपछि बाढ़ीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ। चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो। 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढ़ी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। अब विदेशको खबर। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेखनीय रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ। विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स, स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रने लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ। अब खेल खबर। विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह शुरू हुन थालेको छ। जापानको आइची नागोयामा एसियाडको उद्घाटन समारोह चल्न थालेको हो। असोज 18 गतेसम्म चल्ने प्रतियोगितामा 43 वटा खेल हुँदैछन्। 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि आयोजक आइची नागोयाले 2.40 अर्ब अमेरिकी डलर अर्थात झण्डै 3.69 अर्ब नेपाली रूपियाँ खर्च गरेको जनाएको छ। यसपालि नेपालले 21 खेलमा सहभागिता जनाउँदैछ, जसमा 135 खेलाड़ी सहभागी हुनेछन्। नेपाली टोलीमा खेलाड़ी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल, पत्रकार तथा अन्य पदाधिकारी गरी 211 जनाको टोली सहभागी हुनेछ। नेपालले एसियाडको लागि 11 करोड़ बजेट छुट्याएको छ। एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काश्य पदक जितेको छ। यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ, जसमा कराते, कबड्डी, बक्सिङ, उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात, बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाडी सहभागी।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954481, वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग,
9: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले वडा नम्बर 31 आलोकनगरमा जथाभावी अस्पताल बन्ने फोहोर फाल्ने कम्पनीलाई 50,000 रूपियाँ जरिवाना तिराएको छ। आलोकनगरमा भेटिएको फोहोर निरीक्षण गर्दा दुईवटा कम्पनीका कागजात फेला परेका थिए। तीमध्ये भक्तपुरमा रहेको औषधि उत्पादक कम्पनीलाई जिल्ला प्रशासन कार्यालय मार्फत झिकाएर महानगर प्रहरीले 50,000 रूपियाँ जरिवाना गराएको हो। काठमाडौँकै टोखामा रहेको अर्को कम्पनीका प्रतिनिधि भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। महानगर सीमा बाहिरका कम्पनी भएकाले जिल्ला प्रशासन कार्यालय मार्फत कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसैबीच महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले सार्वजनिक ठाउँमा जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी थप कड़ा बनाएका छन्। काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा आयोजना गरेको साइकल र्यालीमा 300 भन्दा बढ़ी सहभागी भएका छन्। बाढ़ी पहिरो प्रभावितको सहयोग र वातावरण संरक्षणको उद्देश्यले शिक्षालयले बाढ़ी पीड़ितका लागि साइकल, मानवका लागि एकता भन्ने नारासहित र्याली आयोजना गरेको हो। महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको र्याली माडलबाट शुरू भई महालक्ष्मी क्षेत्रका विभिन्न ठाउँ परिक्रमा गरी शिक्षालय परिसरमै पुगेर समापन भएको थियो। र्याली व्यवस्थापनका लागि प्रहरी, ट्राफिक, नगर प्रहरी र स्काउट सहित 150 भन्दा बढ़ी स्वयंसेवक खटिएका थिए। यसअघि भोटेकोशी बाढ़ी प्रभावितलाई 51,000 रूपियाँ सहयोग गरिसकेको शिक्षालयले अबदेखि हरेक वर्ष संविधान दिवसका दिन साइकल र्याली आयोजना गर्ने जनाएको छ। ललितपुर महानगरपालिकाले पाटन दरबार र मंगल बजार आसपासका पर्यटक तथा सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा दशैं अघि नै शुरू गर्न लागेको यस सेवाका लागि पहिलो चरणमा चीनबाट ल्याएका 5 वटा हरिया विद्युतीय माइक्रो बस प्रयोग गर्ने महानगरले जनाएको छ। यी बसहरू पाटन ढोकाबाट शुरू भई मंगल बजार, महाबौद्ध, लगनखेल, कुमारीपाटी, जावलाखेल र पुलचोक हुँदै पुनः पाटन ढोकासम्म सञ्चालन हुनेछन्। पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने अन्य यात्रुले निर्धारित शुल्क तिर्नुपर्नेछ। महानगरले यस अघि नै विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति पारित गरिसकेको छ। र भदौ 10 गतेको भोटेको

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295 75 267, मोबाइल नम्बर 98 55 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 77 75।
8: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुख वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्।
9: माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ शंखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
12: सिल्की र स्ट्रङ कपालका लागि क्लिनिकललाई भनौ, प्यारिसुट नेचुरलीलाई भनौ, यस।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751447।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9919327375।
6: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र व्हाट्सएप नम्बर 9852286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
5: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
5: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 029141084 र 98044548।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते, नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
19: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
20: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801,
21: जनक पौडेली 9852058344 र 0295602048।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु।

0: राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ।
8: तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
9: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खाँदबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 0295-90-155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
12: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: खादबारी नगरपालिकाको अनुरोध।
13: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
13: डेंगू रोगको रोकथामका उपायहरू:
14: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
13: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
14: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
13: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
14: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, विनाइल तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852016580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।
17: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
17: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
17: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 9842226667।
17: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
19: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
17: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
17: प्रोप्राइटर लक्ष्मी काफ्ले,
19: सम्पर्क 9843347262,
17: 9010555580
19: र वाट्सएप नम्बर 9852028646।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै

सूचना प्रभावकारी कार्यान्वयनमा सबैको जोड़। ओखलढुङ्गाको निगालेमा पहिरोका कारण एउटा बस्ती नै जोखिममा, कतिपय घर चिरा पर्न थाले, सुरक्षित बसोबासको खोजीमा विस्थापितहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया शुरू, वडाबाट अभियान प्रारम्भ, कोशी प्रदेशका पनि टोल टोलमा चहल पहल। दक्षिणी सुडानमा शरणार्थीको उच्च भार, 31 स्थानमा 6.5 लाख भन्दा बढ़ी आश्रित, महिला र बालबालिकाको संख्या अधिक। र जापानमा विश्व एसियाली खेलकुद शुभारम्भ, उद्घाटनमा नेपाली खेलाड़ीहरूको मार्च पास, नेपालबाट 135 खेलाड़ीको सहभागिता।

0: प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै शंखुवासभाको खाँदबारीमा रहेको रेडियो शंखुवासभा 95.5 मेगाहर्ज सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। शनिबार देशैभरि विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ। 2072 साल असोज 3 गते संविधान सभाबाट संहितासहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा शनिबार टुँडीखेलमा विशेष समारोह सम्पन्न भयो। समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षरस र भावना अनुसार सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै ऐतिहासिक संविधान जारी भएको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा विशेष समारोह सम्पन्न गरेको छ। दिवसको अवसरमा शनिबार बिहान विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट प्रभात फेरी निकालिएको थियो। विभिन्न जात जाति भाषाभाषी र समुदायका पहिचान झल्कने वेशभूषा तथा संस्कृति सहितको झाँकीले विराटनगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। प्रभात फेरीमा मुख्यमन्त्री हिक्मत कुमार कार्की, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ संस्थाका प्रतिनिधि, नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। विराटनगरस्थित शहीद रंगशालामा आयोजित मूल समारोहमा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता रहेको थियो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कवाच प्रदर्शन गरेका थिए भने विभिन्न स्वर जात जाति र समुदायका झाँकी प्रस्तुत गरिएको थियो। मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको सफल कार्यान्वयनबाटै मुलुकमा आर्थिक समृद्धि र राजनीतिक स्थिरता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: नेपाली जनताको संघर्ष र बलिदानको माध्यमबाट बनेको नेपालको संविधान विश्वकै एक उत्कृष्ट संविधान हो। संविधान गतिशील र तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको पूर्ण कार्यान्वयन हुनु आवश्यक छ। संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको अपरिहार्य आवश्यकता हाम्रो माझमा रहेको छ। लामो बलिदानी र संघर्षबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मूल मर्म र भावना विपरीत काहीँ कतैबाट प्रहार हुनुहुँदैन भन्ने मान्यता कोशी प्रदेश सरकारले राखेको छ।
2: रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा 11 शव शनिबार बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले शुक्रबार पनि यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन र पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सुनसरीका एक व्यक्ति 1454 किलो 870 ग्राम गाँजासहित पक्राउ परेका छन्। प्रहरीले इनरुवा 10 जालपापुर चम्राही टोलबाट भोक्राहा नर्सिंह गाउँपालिका

0: निवासका 30 वर्षीय रामबहादुर यादवलाई शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहान करिब 3 बजे यादवलाई CO 1C 8279 नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिएको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले पिकअपबाट 47 पोका गाँजा बरामद गरिएको थियो। तौल गर्दा सो गाँजा 1454 किलो 870 ग्राम रहेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार यादवमाथि यसअघि नै ज्यान मार्ने उद्योग मुद्दामा फरार थिए। सो मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गतको अधिवेशन प्रक्रिया शनिबारबाट शुरू भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय समय अनुकूल अनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन शुरू भएको हो। गत पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ। पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन्। अधिवेशनले वडा सभापति, 1 महिला सहित 2 उपसभापति, 1 सचिव, 1 सहसचिव र सदस्य निर्वाचित गर्नेछ। शनिबार पार्टी सभापति गगन कुमार थापाले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर 4 अन्तर्गत काठमाण्डौ महानगरपालिका 20 नम्बर वडाको अधिवेशन उद्घाटन गर्दै अभियान शुभारम्भ गर्नुभएको हो। अधिवेशन लागेसँगै कोशी प्रदेशका विभिन्न गाउँ र टोलमा समेत कांग्रेस जनभित्र चहल पहल बढ़ेको छ। मोरङको मिक्लाजुङ गाउँपालिकामा विभिन्न विशेषज्ञ चिकित्सक सहितको वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा मधुमल्ला अस्पतालको व्यवस्थापनमा आयोजित शिविरमा स्थानीय सहित विभिन्न स्थानबाट आएका सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमा ईएनडी, कार्डियोलोजी, बालरोग तथा जनरल मेडिसिन लगायत विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्थानीय स्तरमा कार्यरत विशेषज्ञ चिकित्सकसँगै काठमाण्डौ लगायत स्थानबाट आएका विशेषज्ञ चिकित्सकको टोलीले सेवाग्राहीको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिएको थियो। स्वास्थ्य शिविर सञ्चालनमा विपन्नका लागि स्वास्थ्य नेपाल, कियोच बाल अस्पताल दमक तथा नेपाल रेडक्रस सोसाइटी दमक ले सहकार्य गरेका थिए। विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्नबहादुर थापाका अनुसार शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइएको थियो। यस्तै गाउँपालिकाका अध्यक्ष भवि कुमार राईले स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो। ताप्लेजुङको पाथीबरा याङबरा गाउँपालिकाले फुसको छाना हटाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 83-84 सञ्चालन गर्ने नागरिक आवास सुधार कार्यक्रम अन्तर्गत फुस वा खरको छाना हटाउने भएको हो। गाउँपालिकाले फुसको छाना हटाएर जस्ता पता लगाउने भएको छ। यसका लागि गाउँपालिकाले सार्वजनिक सूचना गर्दै आवेदन मागेको छ। गाउँपालिकाद्वारा जारी सूचनामा प्रकाशित भएको मितिले 15 दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गराउन आग्रह गरिएको छ। कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र फुस वा खरको छाना भएको घरमा बसोबास गरिरहेका लक्षित परिवारलाई समेटिने गाउँपालिका अध्यक्ष केशर सुब्बाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रमका लागि गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। साथै हाल फुस वा खरको छाना भएको घरमा बसोबास गरिरहेको हुनुपर्नेछ। परिवारको आर्थिक अवस्था अति विपन्न भएका, दलित, सीमान्तकृत, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति वा परिवारलाई प्राथमिकता दिइने अध्यक्ष सुब्बाले बताउनुभयो। नयाँ उत्पादन निस्किन थालेसँगै कारोबार शुरू भएको अलैंचीको मूल्य अहिले प्रतिमन 14,000 रूपियाँले घटेको छ। अलैंचीको कारोबार भदौ पहिलो सातादेखि शुरू भएको हो। भदौ पहिलो सातामा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा प्रतिमन 96,000 रूपियाँले कारोबार भएको थियो। असोजमा यो दर 82,000 झरेको छ। अलैंचीको शुरूको मूल्य करिब 2 सातासम्म कायम रहेको र भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैंची व्यवसायी संघ ताप्लेजुङले जनाएको छ। कारोबार शुरू भएको छोटो समयमै ठूलै रकमले मूल्य घट्न थालेपछि स्थानीय अलैंची व्यापारीलाई झस्काएको संघले जनाएको छ। आकर्षक र राम्रो मूल्य लिने पर्खाईमा रहेका अलैंची किसानलाई पनि शुरूमै निरन्तर मूल्य घट्न थालेपछि चिन्तित बनाएको छ। हालसम्म अन्तर्राष्ट्रिय बजारबाट अलैंचीको माग नभएका कारण मूल्यमा गिरावट आउन थालेको व्यवसायीहरू बताउँछन्। अहिले अन्तर्राष्ट्रिय बजारबाट माग नभए पनि गत वर्षको मूल्यका आधारमा स्थानीय व्यवसायीहरूले आफ्नै मूल्य निर्धारण गरी कारोबार शुरू गरेका थिए। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
2: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक जन्डिस कब्जियत अमलपित्त पेटमा पानी जमेको आदि
1: नसा सम्बन्धी साइटिका ढाड दुख्ने जोड्नी दुख्ने बाथ रोग प्यारालाइसिस टाउकोमा पानी जमेको
2: महिला सम्बन्धी महिनावारी गडबडी बढी रगत जाने स्तनमा गाँठा गुठी गर्भ नहरने वा आफै गर्भपतन हुने सेतो पानी जाने निसन्तान आदि
1: छाला सम्बन्धी मुसा खिल दाग डन्डीफोर पोतो नङ पाक्ने आदि
2: श्वास प्रश्वास सम्बन्धी रुगाखोकी दम नाक बन्द हुने आदि
1: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने पथरिया पिसाब पोल्ने पिसाब धेरै लाग्ने प्रोस्टेट बढेको साथै अन्य रोगहरू हर्सा गठिया बाथ कान पाक्ने गिजा पाक्ने प्रेसर बढेको शरीरमा मासु पलाएको शरीरमा भएका गाँठा गुठी थाइराइड थारे रोग कपाल जर्ने सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी सेवा होमियो क्लिनिक पशुपति मार्ग फर्निचर लाइन दमक झापा फोन नम्बर 9846211181 9846211181।
0: ब्रेकपछि बाँकी खबर। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 5 निगालेमा बस्तीभन्दा तलबाट गएको पहिरोका कारण 8 घर प्रत्यक्ष जोखिममा परेका छन्। पहिरोपछि बस्ती आसपासको जमीनमा समेत चिरा परेकाले थप 3 घर जोखिममा छन् भने केही परिवार घर छोडेर आफन्तको आश्रय र पालमुनि बस्न बाध्य भएका छन्। एक रिपोर्ट।
3: ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 5 निगालेमा घर मुनिबाट गएको पहिरोले बस्ती नै जोखिममा परेको छ। बस्ती भन्दा करिब 20 मिटर तल सड़कबाट पहिरो झरेको छ भने पहिरो भन्दा माथिको जमीनमा समेत चिरा परेको छ। गत भदौ 24 गते गएको पहिरोका कारण 8 घर प्रत्यक्ष जोखिममा छन् भने आसपासका थप 3 घर समेत जोखिममा रहेको स्थानीयले बताएका छन्। जोखिमका कारण केही परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् भने केहीले पाल टाँगेर बसेका छन्। सड़कबाट झरेको पहिरोले घरहरू रहेको बस्तीको तलपट्टिको जमीन नै कमजोर बनाएको छ। पहिरो गएको स्थानभन्दा माथि रहेका घर आसपासको जमीनमा देखिएको चिराले स्थानीयको चिन्ता थपिएको छ। पहिरो थप फैलिने उच्च सम्भावना रहेकाले त्रासमा रहेको परिवार सुरक्षित बसोबासको विकल्प खोजिरहेका छन्।
4: छैन, कहीँ छैन, घर पनि छैन, बस्ने ठाउँ छैन। अनि आफन्तकोमा एक दुई दिनको लागि बसेको छ, बल्ल बल्ल ए बनायो, त्यो पनि बस्नु नहुने भयो।
5: घर नबस भने बसी के गर्ने? आफूले दुःख गरेर बनाएको घर, अब के गर्ने? घर बिगारमा बसेर त्यही पाल दियो, त्यतिमा अस्तिदेखि गएर बसेको।
3: पहिरो गएको यतिका दिन देखिसक्दा पनि जोखिम भने हटेको छैन। घरमुनिको जमिन कमजोर बनेको र बस्ती आसपास चिरा देखिएकाले सामान्य अवस्थामा घरमै फर्किएर बस्न सकिने अवस्था छैन। तत्कालको जोखिमबाट जोगिन घर छाडेको परिवारको दैनिकी अहिले स्थिर बनेको छ।
6: खोइ बर्खात छोराछन् बर्खात साथै छ, कहाँ जानु? बुढाबुढी भयो, त्यहाँ अर्को घरमा बस्नु अलिक गाह्रो लाग्यो।
3: पहिरोको जोखिम कायमै रहेसम्म प्रभावित परिवारले कहिलेसम्म आफन्तको घर वा पालमा बसेर दैनिकी चलाउने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ। घर फर्किएर बस्दा पहिरोको जोखिम, अन्यत्र सर्दा स्थायी बसोबासको समस्या। निगालेका प्रभावित परिवार अहिले यही दुधारमा छन्। त्यसैले तात्कालीन राहत र अस्थायी बसोबाससँगै जोखिमको प्राविधिक मूल्याङ्कन, सुरक्षित स्थानको पहिचान र दीर्घकालीन पुनर्स्थापनाको विषय समेत जोडिएको छ। प्राकृतिक विपदका कारण घर छाड्न बाध्य परिवारका लागि सबैभन्दा ठूलो चुनौती सुरक्षित र दिगो बसोबासको व्यवस्था गर्नु हो। जोखिमयुक्त भूभागमा पुनः फर्किएर बस्नुपर्ने अवस्था नआओस् भन्दै प्रभावित परिवारले सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
7: अब हामीले यहाँ भने अब हामीले यहाँ बस्नु चाहिँ अलि जोखिम नै छ, त्यसको बारेमा सरकारको पनि मध्यनजर जाओस् भन्ने हामी चाहन्छौँ। अब सरकारले हेर्नुहुन्छ होला नि, अब यत्रो जोखिम भएपछि त के गर्नुहुन्छ, अब कतै व्यवस्था गरिदिनुहुन्छ होला भन्ने चाहिँ हाम्रो आशा छ।
3: सिद्धिचरण नगरपालिकाले निगालेको अवस्थाबारे आवश्यक पहल भइरहेको जनाएको छ। प्रभावित परिवारको सुरक्षा, तात्कालीन व्यवस्थापन तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा स्थानीय तहबाट आवश्यक प्रक्रिया अघि बढाइएको नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतको भनाइ छ।
8: वरपर दायाँ बायाँ सुरक्षित ठाउँमा अलिकति उहाँहरूलाई व्यवस्थापन गर्यो भने उहाँहरू त्यसमा राजी छ कि छैन, त्यहाँ बसेर आफ्नो खेती किसान आफ्नो व्यवसाय केही गर्न तयारी हुनुहुन्छ कि हुन्न, उहाँहरूसँग पनि विशेष सरसल्लाह गर्नुपर्नेछ। त्यसमाथि स्थायी बसोबास गर्ने भनेको हाम्रो आफ्नो पालिका भयो, त्यसपछि हामीभन्दामाथि प्रदेश संघीय सरकारहरूसँग पनि कुराहरू अगाडि बढाएर विभिन्न सामाजिक संस्था जात्री निकायहरूसँग खोजी गरेर उहाँहरूको लागि उचित व्यवस्थापनको बाटो हामी अप्नाउनेछौँ।
3: पहिरोका कारण घर छाडेर बस्न बाध्य निगालेका परिवारका लागि अहिले तत्कालको आश्रय भन्दा सुरक्षित र दीर्घकालीन बसोबासको विषय मुख्य बनेको छ। घरमुनिको पहिरो र बस्तीमा देखिएका चिराले थाँत थलोमै सुरक्षित भएर बस्न सकिने अवस्था नरहेपछि उनीहरू आफ्नो घर मात्रै होइन सुरक्षित भविष्यको समेत पर्खाइमा छन्।
0: सुनसरीको बर्जी गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको 5,30,000 रूपियाँ सहित एकजनालाई नियन्त्रणमा लिएको छ। बर्जी गाउँपालिका 3 स्थित फारमचोकको भित्री सड़क खण्डमा विराटनगरबाट फारमचोकतर्फ जाँदै गरेको को 20 P 1149 नम्बरको मोटरसाइकललाई शंका लागेर चेक जाँच गर्दा 16 रकम फेला परेको हो। इलाका प्रहरी कार्यालय दुवीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनि लुकाई छिपाई राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद 5,30,000 रूपियाँ बरामद गरेको जनाइएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर 15 का 28 वर्षीय कृष्ण चौधरी रहेका छन्। उनलाई रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कसुरमा 5 दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झापाको दमकछमा रहेको दमक सहकारी संस्थाले 21 औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शनिबार दमकछ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित साधारण सभामा संस्थाको आर्थिक तथा संस्थागत अवस्थाका बारेमा जानकारी गराउँदै विभिन्न विधामा योगदान गर्नेहरूलाई सम्मान गरियो। संस्थाका अध्यक्ष डाक्टर नेत्र बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा रहनु भएको थियो। साधारण सभामा अध्यक्ष बुढाथोकीले संस्थाको संस्थागत पुँजी 7,86,17,963 रूपियाँ 18 पैसा रहेको जानकारी गराउनुभयो। उहाँका अनुसार संस्थामा हाल 596 जना शेयर सदस्य रहेका छन्, जसमा 220 महिला र 376 जना पुरूष रहेका छन्। धनकुटा जिल्लामा 182 जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर राहदान वितरण गरेको छ। सरकारले अघि सारेको सेवा घर दैलोमै भन्ने नीति अनुरूप गत जेठदेखि भदौ मसान्तसम्ममा घरमै राहदानी वितरण गरिएको हो। प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउने गरी 234 जनाले फारम भरेका थिए, जसमध्ये 182 जनाले घरमै राहदानी पाइसकेका छन्। अन्य बाँकी रहेका 52 जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ। बाँकी रहेकाहरूको पनि राहदानी आएपछि घरमै पठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो। 3 नगरपालिका र 4 गाउँपालिका रहेको धनकुटामा राहदानी बनाउनेलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर राहदानी वितरण गर्दै आएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
9: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
10: काकी होइन, के गुनगुन गर्नुहुन्छ हौ? एक्लै गुनगुनाउनुहुन्छ
9: के भनेर बाबु? हेर्नुहोस् न, दाँत दुखेको छोरै भइसकेन। कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
10: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गुमाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, तर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। कि दमकमा थाना रोडमै त हो नि, अब गएर बस्नु पर्दैन काकी।
11: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
1: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ।
0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। दक्षिणी सुडानमा शरणार्थीको भार उच्च भएको छ। उसले देशभरका 31 स्थानमा 661,529 शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय यूएनएचसीआरले जनाएको छ। हालै जारी विज्ञप्ति अनुसार दक्षिण सुडानमा रहेका शरणार्थी मध्ये 657,479 जना दर्ता भएका शरणार्थी र 4,050 हुन्। कुल शरणार्थी मध्ये अधिकांश सुडानी नागरिक छन्। उनीहरूले सुडानमा रहेको कुल शरणार्थी जनसंख्याको 95% हिस्सा ओगटेका छन्। त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कंगो डीआर कंगोका नागरिक 2% छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी रहेका छन्। सुडानमा जारी द्वन्दका कारण देश छोडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमै शरणार्थीको हैसियत प्रदान गर्दै आएको यूएनएचसीआरले जनाएको छ। शरणार्थी जनसंख्यामा महिला र बालबालिकाको हिस्सा 75% रहेको छ। 59 वर्ष उमेर समूहका महिला मात्र कुल शरणार्थीको 49% रहेका छन्। अब खेल खबर। विश्व एसियाली खेलकुद प्रतियोगिता शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू भएको छ। प्रतियोगिता 4 अक्टोबर अर्थात असोज 18 गतेसम्म आइची प्रिफेक्चर र नागोया शहरमा आयोजना हुँदैछ। प्रतियोगिताका केही खेल भने उद्घाटन समारोह अघि शुरू भएका छन्। खेलको उद्घाटन समारोहमा नेपाली खेलाड़ीहरूले मार्च पास गरेका छन्। समारोह स्थलमा नेपाली पोशाकमा सजिएका नेपाली खेलाड़ीहरूले राष्ट्रिय झण्डासहित मार्च पास गरेका थिए। नेपालबाट सहभागी हुने खेलाड़ीको संख्या 57 महिला र 78 पुरूष रहेको राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। टोलीमा खेलाड़ी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधि सहित 221 जना रहेको जनाइएको छ। उहाँका अनुसार यस पटक छनौट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाड़ी संख्या घटेको हो। सन् 2023 चीनको हाङजाउमा भएको एसियाली खेलकुदमा नेपालबाट 253 खेलाड़ी सहभागी थिए। सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड़ीमा सबैभन्दा बढ़ी 24 खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। एनपीएलको तेस्रो संस्करण अक्टोबर 26 अर्थात कार्तिक 10 गतेबाट शुरू हुँदैछ। प्रतियोगिताको फाइनल नोभेम्बर 21 अर्थात कार्तिक 25 गते हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। खेल कार्तिक 10 गते सोमबार दिउँसो 4:30 बजे शुरू हुने जनाइएको छ। एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो 12:30 बजे र दोस्रो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा खेल दिउँसो 4:30 बजे शुरू हुने ज्ञापन जनाएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। देशैभरि विविध कार्यक्रमसहित मनाइयो संविधान दिवस। बलिदानी पूर्ण उपलब्धिको रूपमा सम्झना, प्रभावकारी कार्यान्वयनमा सबैको जोड़। ओखलडुंगाको निगालेमा पहिरोका कारण एउटा बस्तीले जोखिममा, कतिपय घर चिरा पर्न थाले, सुरक्षित बसोबासको खोजीमा विस्थापित। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया शुरू, वडाबाट अभियान प्रारम्भ, कोशी प्रदेशमा पनि टोल टोलमा चहल। दक्षिण सुडानमा शरणार्थीको उच्च भार, 31 स्थानमा 6.5 लाख भन्दा बढ़ी आश्रित, महिला र बालबालिकाको संख्या अधिक। र जापानमा विश्व एसियाली खेलकुद शुभारम्भ, उद्घाटनमा नेपाली खेलाड़ीहरूको मार्च पास, यस संस्करणमा नेपालबाट 135 खेलाड़ीको सहभागिता। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। खबर परिक्रमाबाट म गोपाललाई बिदा दिनुहोस्। नमस्कार, शुभ सन्ध्या।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो। प्रधानमन्त्री शाह भन्छन् वर्तमान संविधान प्रति सरकार प्रतिबद्ध छ। बाढ़ी प्रभावित माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङबाट थप 11 शव भेटियो, खोजी कार्य जारी। परराष्ट्र मन्त्री खनाल राष्ट्र संघीय महासभामा भाग लिन भोलि अमेरिका जाँदै विपदको समयमा नेपाललाई सहयोग गर्न तयार रहेको अमेरिकी सरकारको भनाई। साउदी अरेबियाको विभिन्न स्थानहरूमा हवाई आक्रमण हुन सक्ने भन्दै आपतकालीन सतर्कता जारी। र एसियाली खेलकुदको महाकुम्भ एसियाड औपचारिक रूपमा शुरू, नेपालबाट पदक आशा गरिएकी एरिका गुरूङको प्रतिस्पर्धा भोली।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: 2072 साल असोज 3 गते संविधान सभा मार्फत घोषणा भएको संविधानले 11 वर्ष पूरा गरेको छ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिका रूपमा दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि नेपालको संविधान 2072 जारी गरेको थियो। यसैबीच आज विभिन्न कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ। संविधान घोषणा भएको दिन असोज 6 गते असोज 3 गते वर्षुनी संविधान दिवस मनाउँदै आइएको छ। संविधान कार्यान्वयनको आएको एक दशक पार गर्दै गर्दा कतिपय प्रावधानमा नागरिकले असन्तुष्टि जनाउँदै आएका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका संकल्प पूरा हुने बताएका छन्। संविधान दिवस एवं राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गरेका हुन्। राजनैतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाइ थियो। राष्ट्रपति पौडेलले संविधान कागजमा लेखिएका शब्द वा वाक्य संग्रहालयको लिखित दस्तावेज मात्र नभई यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताए। आजको दिन विपदको पीड़ासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उनले बताए। समारोहमा उच्च पदस्थ अधिकारी, राजनैतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
0: यसैबीच प्रधानमन्त्री वीरेन्द्र शाहले वर्तमान सरकार विद्यमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। उनले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो कागज मात्रै हुने बताए। उनले भने,
2: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हो। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो शुरूआत हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्।
0: सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको उनको दावी थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनैतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताएका हुन्। उनले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गरेका छन्।
1: रसुवाको भोटेको सीमा भदौ 10 आएको बाढ़ीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका कामदारको खोजीका क्रममा सुरूङबाट 11 शव निकालिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरूङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले आज ती शव बाहिर निकालेको हो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाइनेछ। बाढ़ीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए, उनीहरूको खोजीका लागि सुरूङ तथा आयोजना स्थलमा उद्धार टोली परिचालन गरिएको छ। प्रवक्ता बस्नेतका अनुसार सम्पर्कविहीन अन्य व्यक्तिको खोजी कार्य जारी छ।
0: संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वमा एक टोली भोलि अमेरिकाको न्यूयोर्क शहर प्रस्थान गर्दछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबारमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर 24 सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर 26 काठमाडौँ फर्कने कार्यक्रम रहेको छ भने परराष्ट्र मन्त्री खनाल त्यसको 3 दिनपछि नेपाल आइपुग्नेछन्।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन शुरू भएको छ। महाधिवेशन अन्तर्गत आज 35 जिल्लाहरूमा वडा अधिवेशन भएको बताइएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अन्य 39 जिल्लाहरूमा भोलि वडा अधिवेशन हुनेछ। भोटे कोशी नदीको बाढ़ीबाट प्रभावित 3 जिल्लामा सोमबार र बुधबार वडा अधिवेशन हुने बताइएको छ। भोलिसम्म देशभर जारी रहने वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। निर्वाचन समितिका अनुसार कंग्रेसको 15 महाधिवेशनमा 9,25,000 बढ़ी क्रियाशील सदस्यहरूले भाग लिँदैछन्।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले अगाडि बढ़न नदिए पनि एमाले आफ्नो काम र उद्देश्यमा दृढ़ताका साथ अघि बढ़ने बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले पार्टी विभाजन र नेतृत्व परिवर्तनका विषयमा विभिन्न हल्ला चलाइए पनि त्यसबाट एमालेको यात्रामा कुनै असर नपर्ने दावी गरे। आफू विरूद्ध विगत देखिने विभिन्न प्रयास हुँदै आएको उल्लेख गर्दै ओलीले आफ्ना राजनैतिक जीवनमा धेरै संघर्ष पार गरेर यहाँसम्म आइपुगेको जिकिर गरे। उनले एमालेका नेता कार्यकर्तालाई जनतामा गएर पार्टीको धारणा स्पष्ट पार्न आग्रह समेत गरे। डायरीमा अब ब्रेकको पालो।
3: ओहो जेठा, बजार खरिद कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: ब्रेकपछि गान्धीपुर डायरीमा अब बाँकी प्रसंग। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायका नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए। अर्थमन्त्री वाग्लेले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा संचालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न आग्रह गरे। नेपाली फिल्मकर्मीहरू दशैं, तिहार, तीज र नयाँ वर्ष जस्ता चाडपर्वको लामो विदालाई दर्शकको चाप र राम्रो व्यापारको सम्भावनाका रूपमा प्रदर्शनको उपयुक्त समय मान्छन्। यद्यपि एउटै मितिमा धेरै फिल्म जुत्दा बजार विभाजित हुने र कुनै पनि फिल्मले अपेक्षित व्यापार गर्न नसक्ने जोखिम बढ़दो छ। कान्तिपुर कर्मी समर्पण श्रीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
4: माघ 2082 दीपक राज गिरी र दीपाश्री निरौलाले फिल्म छमाया छपक्कै दुई निर्माण घोषणा गर्दा नै प्रदर्शन मिति दशैं तय गरिएको थियो। यो फिल्म आगामी 30 असोजमा फूलपातीको दिन रिलीज हुँदैछ। त्यो दिन छमाया छपक्कै दुई मात्र होइन, अरू तीन फिल्म पनि प्रदर्शनको तयारीमा छन्। बाटुलो जुन, बारगाउँ दुई र आबाट आमा दुई। नेपालमा हिन्दू धर्मावलम्बीहरूको ठूलो पर्व मानिने दशैं र तिहारको समयमा फिल्म प्रदर्शन गर्न फिल्म कर्मीहरूको होडबाजी नै चल्छ। दशैंको माहौल शुरू हुने समयदेखि तिहारसम्म धेरैलाई आफ्नो फिल्म रिलीज गर्ने मोह हुन्छ। 2082 सालमै पनि फूलपातीको दिन, माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता एकसाथ प्रदर्शनमा आएका थिए। 2081 फूलपातीमा एकसाथ प्रतिस्पर्धामा उत्रिएका दीपक राज गिरी र विराज भट्टको फिल्म दुई वर्षपछि पुनः एकै समय प्रदर्शनमा आउँदैछन्। त्यति बेला बारगाउँ, छक्का पन्जा र जयसाप एकसाथ प्रदर्शनमा आएका थिए। दशैं वा तिहार मात्र नभई अन्य चाडपर्वमा पनि फिल्म कर्मीहरू फिल्म प्रदर्शन गर्ने उपयुक्त समय ठान्छन्। गत 26 भदौमै पेन्सन पट्टा, बेहुली, अक्षरा र माया भनेको यस्तै होला एकसाथ प्रदर्शनमा हुने तयारीमा थिए। तर गत 10 भदौमा भोटेकोशी नदीमा आएको बाढ़ीले पारेको प्रभावका कारण अक्षरा र माया भनेको यस्तै होलाले मिति चारे। निर्माताहरूले तीजलाई लक्षित गरेर यो समयमा प्रदर्शन मिति तोकेका थिए। चाडपर्वका बेलामा लामो विदा हुने भएकाले हलमा दर्शकहरूको चाप बढ़ने दावी फिल्म कर्मीहरूको छ। 2081 फूलपातीको दिन ज्वाइसाब रिलीज गरेका निर्देशक वसन्त निरौला यो वर्ष तिहारमा भने 5 पाण्डव रिलीजको तयारीमा जुटिरहेका छन्। उनी आफ्ना फिल्महरू चाडपर्वमै प्रदर्शन गर्नुको कारणबारे भन्छन्। सामान्य समयमा मानिसहरू आफ्नो काममा व्यस्त हुने भएकाले बेलुकाको शोमा मात्र जाने गर्छन्, तर विदाको समयमा हलमा ठूलो माहौल बन्छ र दर्शकहरू धेरै संख्यामा फिल्म हेर्न आउँछन्। निरोलाका अनुसार फेस्टिभलको समयमा दर्शकहरूले फिल्म हेर्न पहिले नै बजेट छुट्याएका हुन्छन्। दर्शकले विदाको मौकामा एक भन्दा

रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
3: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी।

0: हजुरको दलानमा आएको
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदचोक बाटो दूरसञ्चार जाने बाटो।
8: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
9: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा

0: গরিস গ্লাস হাউস এন্ড অ্যালুমিনিয়াম ফেব্রিকেটর প্রোপ্রাইটর রূপ বাহাদুর খত্রী গাড়ি স্থান নগরপালিকা অগাড়ি গ্লোবাল ব্যাংক সঙ্গে জড়িয়ে ঘর সম্পর্ক নম্বর 9852 29 47 9 0 0 9 0 0 0 62।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।

0: This is Radio Tsongkhwa Sabha 95.5 MHz.
1: CIN को साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार. साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ. भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङ केन्द्रित माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइयो. बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिइने
2: भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ. यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्याश दिन सक्ने व्यवस्था पनि गरिएको छ.
1: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम, सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी.
3: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ.
1: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने, नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा. रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
4: उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने, अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौं.
1: र तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक. लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल. 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ. विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो. रेमिट्यान्सले भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ. स्वदेशमै रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ. अब खबर सन्तोषी रावलबाट.
6: रसुवा भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फिला पारेका 11 शव हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ. माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 शव फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ. लाङताङ र चिलिमी जलविद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो.
7: रसुवा भोटेपछि बाढ़ीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ. र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ शव फेला परेको छ. त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तहरूले शव चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी रहेको छ. त्यस्तै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ. अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरी राखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ.
6: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्. टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ. आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
3: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
6: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालेनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
8: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
6: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
9: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौ। हाम्रा ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन पनि लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात, जाति, भाषा, धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै। महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
6: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
10: संशोधन गरेका छौँ, त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएछ भने यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने त्यो राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नायता हरायो, जलेको, नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सिसिआइएमएस भनेर कार्यान्वयनमा छ। त्यो सिसिआइएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
6: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमन्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
1: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
11: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसले पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
1: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली पोषण क्याप्सूल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
14: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पक्षी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी। पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य। भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोरबुलामा सहित 11 युवाले मनास्लो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वड़ा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा नुवाकोट धादिङ तनहुँ र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
2: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य तोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लागू रहेको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
15: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद नाच्ने गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने
4: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ। अब रमाउन थालेका छन्, अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि संगीतहरू नाचहरू गराउने जे होस् उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छौँ।
15: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टो पो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन
16: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू
11: यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ, किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुल्डीमा पानी जमेको हुनै पर्छ।
15: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपड़ा लगाउन र पानी जम्ने खाल्डो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता।
17: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन, पुग्न त तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
1: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
22: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल, पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव।
23: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
24: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने भने 20 वर्ष भन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिला भन्दा बढेको छ, लगायत किशोरीहरूको जुन रक्तअल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ खुवाउने, आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ अवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्तल्पताको समस्या छ एउटा, अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेको छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउ चाउ चाउमिन त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न, उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ।
23: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ। पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ। त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
0: नमस्ते, मेरो नाम रिया पौडेल, म कुसमा खटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुम्ले ट्विन्स बच्चा छ, बिहा गरेको 10 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। हाल मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 छ त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
23: बाढ़ी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड़ छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
3: गाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि गाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन जाने मान्छेले पनि, दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यसकारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ, सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ नि यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
23: सरकार र अरूको मात्र मुख ताट्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
7: भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 धनुषाका 388 घर परिवारले लालपूर्जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ।
1: हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई नील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422 6667।

0: त्यसको सुट पनि त्यही सिलाउँछु।
1: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार,
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901055।
10: More style, more design. Total Tailors.
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन त काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।

0: एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0 29 140 84 र 98 40 45 827।
2: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9 तुमलिङ टावर एयरपोर्ट गेट।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल।
4: सम्पर्क नम्बर 98 163 55 553 र 98 423 18 049।
5: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सबै राम्रो सधैं हाम्रो रेडियो सनकुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: शुक्ल नवमी 20 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर। अघि बढ़यो कांग्रेसको महाधिवेशन। देउवाको जिल्लामा पनि आजै हुने राजदूत नियुक्तिमा एनजीओ पृष्ठभूमिकालाई प्राथमिकता। विद्यालयको नयाँ पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव। र उपहार र चिठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढ़ी शीर्षकको शुभ समाचार।
1: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसिकामा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ़दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढ़ी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढ़ी स्थित महाकाली नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा 6 देखि 12 सम्म अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्रको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब 2 दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनुपर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 वटा आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 जना रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 वटा आश्रित केन्द्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर 13 वटामा सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 जना महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कबड हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभिमा 94 जना, चण्डिया आधारभूत विद्यालय मैरीटारमा 82 जना र विदुर 7 तुप्चेको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाड़ामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित सात विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाँकिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन्, एकै ठाउँमा सागुरिएर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छिन्, एकै ठाउँमा धेरै जना बस्दा रोगव्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका 5 पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाण्डुमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोशीमा आएको बाढ़ीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बाल बालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाइ निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बाल बालिका पढ़ाई, खेलकुद र मनोरञ्जनबाट टाढ़िँदै जाँदा उनीहरूको शैक्षिक तथा मनोसामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकुद, मनोरञ्जन तथा सिकाइको गतिविधि सीमित हुँदा बाल बालिकामा निराशा, तनाव टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: पार्टीभित्र चरम विवादबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट ओडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवलसम्मको असन्तुष्टिबीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 गतेबाट महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नु भएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यता वडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी वडा अधिवेशनले वडा सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। कांग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र 30 मुनिका एक युवा सहित 7 वडा सदस्यमा निर्वाचित हुनेछन्। कांग्रेस विधानमा नगर उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र 30 मुनिका दुई युवा सहित 8 वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ, नगर, उपमहानगर, महानगर, वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, एक श्रमिक वा पेशागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 उमेर नपुगेका एक महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि वडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा वडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै वडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 जिल्लामा वडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिरै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढ़ी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
3: संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री सुशीर खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री सुशीर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। नियोग बसाएका क्रममा उनले विभिन्न मुलुकका समकक्ष तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड़, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिदो परिवेश र नेपालको घरेलु आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
3: सोशल मीडियामा उपहार चिट्ठाको लोभ दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार 5 वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। त्यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18-35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18-25 वर्षसम्मबाट 5,827 र 26-35 वर्षसम्मबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको इच्छा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18-35 वर्ष समूहका 1,588 जनाले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्र रहेका छन्। सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्यूब, विचैट, ट्वीटर, गुगल, ई सेवा, खल्ती बैंक खाता, एसएमएस तथा अनलाइन शपिङ लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, वाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 तथ्याङ्कलाई विश्लेषण गर्दा विभिन्न विद्युतीय माध्यमबाट ठगिनेमा पुरूषको संख्या धेरै छ, जसमा 10,184 जना पुरूषले आफू ठगिएको भन्दै ब्यूरोमा निवेदन दिएका छन्। त्यस्तै बालक 275, बालिका 409, महिला 8,726, संघ संस्था 932 गरी जम्मा 20,526 जनाले आफू ठगिएको भन्दै साइबर ब्यूरोमा निवेदन दिएका छन्। फोटोशपिङ, विभिन्न व्यक्तिको तस्विरमा अरूको अनुहार जोडेर अनलाइनमा प्रसारित गर्ने, रिभेन्ज पार्न अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने जस्ता प्रकृतिका अपराध बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बलियो पासवर्ड प्रयोग गर्ने, अक्षर अंक र विशेष संकेत मिसाएर बलियो पासवर्ड बनाउने र एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्ने जस्ता उपायहरूबाट साइबर अपराधबाट बच्न सक्ने उपाय सुझाइएको छ।